देखि 33 उद्योग बन्द हुँदै शीर्षकमा आर्थिक अभियानमा खबर छ। भारतको गैर भन्सार अवरोधका कारण चिया निकासी अवरुद्ध भएपछि नेपालका अधिकांश अर्थोडक्स चिया उद्योगले सोमबारबाट उत्पादन बन्द गरेका छन्। असार 4 गतिबाट सीटीसी चिया उद्योगहरूले पनि उत्पादन बन्द गर्ने जनाएका छन्। मे 1 भारतीय चिया बोर्डले नेपालको चियालाई रेड जोनमा राखिएको खाद्य पदार्थ झैं 100% परीक्षणको प्रावधान लागू गरेपछि 45 दिनदेखि नेपाली चियाको भारत निकासी ठप्प भएको छ। निकासी रोकेपछि उद्योगीहरूले उत्पादन रोक्ने निर्णय गरेका हुन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमता उपयोग, दक्ष जनशक्तिको विकास, जनशक्ति पलायन, साथै पर्यावरण मैत्री उद्योगहरूको व्यवस्थापन र सञ्चालन गर्न समेत उद्योग क्षेत्रमा समस्या रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। नेपालको अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको छ।
2: एसईमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्युगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्युगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुक्राज अधिकारीले बताउनु भएको छ।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। उक्त आचार संहितामा कार्यालय समयावधिमा मोबाइल र कम्प्युटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिएको छ।
2: स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सिप सहितको डिजिटल प्रोफाइल बनाउनु पर्ने गरी नेपाल नगरपालिका संघले पुनः एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा सञ्चालन सम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन। विदेशबाट फर्केका श्रमिकको ज्ञान, सिप, प्रविधि, अनुभव र पुँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो।
1: अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ़दै गएको कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो।
2: सरकारले स्वचालित मार्ग अटोमेटिक रूट मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी एफडीआईको सीमा हटाएपछि यसबाट आउने प्रतिबद्धता रकम र प्रस्तावित उद्योग संख्या बढ़न थालेको छ। यसअघि स्वचालित मार्गबाट कुल पुँजी 50 करोड़ रूपियाँसम्मको मात्र एफडीआई स्वीकृत हुने गरेकोमा गत माघदेखि माथिल्लो सीमा हटाइएको थियो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका नवनिर्वाचित अध्यक्ष मोहन डागीले आफ्नो कार्यकालका लागि कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ। नवनिर्वाचित कार्य समितिको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको विकास, लगानी, सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो। समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता सहित इपान भिजन 2029 उल्लेखित कार्यक्रम अक्षरश कार्यान्वयन गरिने पनि डाँगीले बताउनुभयो।
2: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीको अवसर नपाएका ओखलढुङ्गाका दीपक राई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा केन्द्रीय कार्यालय घण्टीघर अगाडि धरना दिन पुगेका थिए। 9 महिनादेखि आन्दोलनकै लागि काठमाडौँमा बसिरहेको उनले बताएका छन्। बिहान 10 बजेदेखि टन्टलापुर घाममा प्लेकार्ड बोकेर बसेका उनले आफ्नो कोरिया जाने सपनासँग सिंह परिवारको सपना जोडिएको पीड़ा पोखेका छन्। सरकारले आफूहरूलाई कोरियामा रोजगारीको अवसर नदिए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उनले बताएका छन्।
1: अब शेयर बजार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 12.26 अंकले ओह्रालो लागेर 2,711.76 सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.96 अंकले ओह्रालो लागेर 466.13 सीमित भएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरान र अमेरिका बीच शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ। दुवै पक्षले स्विजरल्याण्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर पुष्टि गरेका छन्। इरान र अमेरिका बीच आइतबार युद्ध अन्त्य गर्ने सहमति भएको थियो, तर जेनेभामा हुने सम्झौताको विस्तृत विवरण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन। इरानी सरकारी संचार माध्यम मेहर न्यूज एजेन्सीले द्विपक्षीयबीच शुक्रबार हस्ताक्षर हुने 14 बुँदे सम्झौताको मस्यौदा प्राप्त भएको दावी गरेको छ, तर एजेन्सीले सार्वजनिक गरेका सम्झौता का केही बुदा र अमेरिकी अधिकारीहरूका दावी बाजिएको छ। दुवै पक्षले सम्झौता लगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र 60 दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने जनाएका छन्।
1: अब खेल र खेलाड़ीका खबर। जारी विश्वकपमा सोमबारका खेलमा आइभरी कोस्ट र जर्मनीले जित हात पार्दा जापान र नेदरल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरासा औलाई 7-1 गोल अन्तरले पराजित गरेको छ। जर्मनीका लागि काई हावर्ड्सले 2 गोल गरे। खेलको 6 मिनटमा फेलिक्स नेम्चाले फ्लोरियन वेड्सको पासमा गोल गर्दै जर्मनीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 21 मिनटमा लिभानो कोमो नान्सियाले गोल गर्दै कुरासाओलाई 1-1 बराबरीमा पुर्याए। यो विश्वकपमा कुरासाको पहिलो गोल थियो। यो सँगै उसका समर्थकहरूलाई उत्साहित बनेका थिए।
2: त्यस्तै विश्वकपमा उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा अहिले जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका छन्।
1: अब विचार विश्लेषणको पालो। स्थानीय तहमा बजेट प्रभाव शीर्षकमा श्याम नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। स्थानीय तहको बजेट तर्जुमा केवल वार्षिक प्रशासनिक कर्मकाण्ड मात्र नभएर स्थानीय स्वायत्तता र आर्थिक समृद्धिको मेरुदण्ड हो। बजेटलाई वास्तविक अर्थमा जनपक्षीय व्यवहारिक र समृद्धिको औजार बनाउन बजेटको सिद्धान्त कानूनी आधार र स्थानीय माटोको सुगन्धबीच त्रिकोणात्मक सन्तुलन हुन जरूरी छ। राजनीतिक आग्रह पूर्वाग्रह र चुनावी स्वार्थभन्दा माथि उठेर योजनाको कठोर प्राथमिकीकरण र स्रोतको समन्यायिक वितरण नै स्थानीय तहको बजेट तर्जुमाको मुख्य कार्यदिशा हुनुपर्छ। जबसम्म स्थानीय तहले आफ्ना नागरिकको सुख दुःखलाई बजेटका अक्षर र अंकमा दुरूस्त उतार्न सक्दैनन्, तबसम्म संघीयताको वास्तविक फल तल्लो तहका जनताले अनुभूत गर्न पाउने छैनन्।
2: अन्नको भण्डारमा कृषि र कृषकको विनाश, किन तराईका कृषि क्षेत्र समस्यामा पर्दैछ शीर्षकमा कृष्णराज बजगाईको विचार आर्थिक अभियानमा छापिएको छ। तराईमा विभिन्न वाहनामा निर्माण गरिएका र निर्माणका क्रममा रहेका सड़कहरूको अध्ययन गरी एकीकृत कृषि सड़क अवधारणा लागू गर्नुपर्दछ। कृषकलाई कति चौडा सड़क चाहिन्छ, आवश्यक के हो, सोको वैज्ञानिक अध्ययन गरेर मात्र यस्ता सड़कहरू निर्माण गरिनुपर्दछ। कुलाका वरिपरि विशालकाय सड़कहरू निर्माण गर्ने अभ्यासलाई तुरन्त विश्राम दिनुपर्दछ। स्थानीय निकायहरू स्थानीय संघ संस्थाहरूलाई कृषि भूमिमा निर्माण गरिने सड़क, कुला र अन्य भौतिक संरचना निर्माणमा प्रतिबन्ध लगाउने कानूनी व्यवस्था हुनु जरूरी छ। यस्ता विषयहरू सिधै संघको क्षेत्राधिकारभित्र राखिनु उपयुक्त देखिन्छ।
1: हुण्डीको अध्यारो साम्राज्य, राज्यको निरीहता, अपराधको सुरक्षित मार्ग र पुँजी पलायनको भयावह विस्तार शीर्षकमा रमेश कुमार बोहराको विचार हिमालय टाइम्समा छापिएको छ। आज हुण्डी केवल अवैध कारोबारको माध्यम होइन, यो राज्यको कमजोर नियमन, असफल वित्तीय पहुँच, राजनीतिक संरक्षण र संस्थागत निष्क्रियताको प्रतिबिम्ब बनेको छ। विदेशी मुद्राको संचित जोगाउने, राजस्व चुहावट रोक्ने, सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सफल बनाउने हो भने सरकारले घोषणाभन्दा परिणाम देखाउनुपर्छ। अन्यथा हुण्डीको यो भूमिगत साम्राज्यले देशको आर्थिक आधार मात्र होइन, कानूनी शासन र राष्ट्रिय सुरक्षालाई समेत दीर्घकालीन रूपमा कमजोर बनाइरहनेछ।
2: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय।
1: हरेक आइतबार राति 8 बजे एपी1 टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

भएको छ नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी विशेष गरी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौ र नेपाली बहसको आजको श्रृङ्खलामा तपाईँहरूलाई जानकारी गराउँदै गर्दाखेरि पूर्वाधार र सूचना प्रविधि प्रदेश बजेटको प्राथमिकतामा परेको छ। प्रदेश बजेटमा नारै नाराहरू छन्, प्राथमिकतामा रोजगारी र पूर्वाधारहरू पनि परेका छन् र साथै प्रदेशले बजेट ल्याएका छन्। सुदूरपश्चिम प्रदेशले मध्यराति मात्रै बजेट ल्यायो र प्राथमिकतामा रोजगारीहरू पनि छन्। लुम्बिनीले मन्त्रालय घटाएको छ, बागमती सुशासन केन्द्रित बनेको छ र यसै गरी अहिलेको अवस्थामा बजेटले सबैभन्दा महत्वपूर्ण कुरा प्रदेश सरकारहरूले कृषि पर्यटन र उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छन्। आर्थिक समृद्धिको आधारका रूपमा प्रदेश सरकारले समेत रोजगारी केन्द्रित र पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिएका छन्। सार्वजनिक भएका मध्ये बागमती प्रदेशको बजेट भने सबैभन्दा धेरै रहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ बजेट जनता मैत्री जनमैत्री छ कि छैन भन्ने कुरा महत्वपूर्ण विषय हो। आजको बहसको मुख्य पाटो र केन्द्र पनि त्यही रहेको छ भने पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु, खुट्टा भाँचेर समस्याको समाधान हुन्छ? कसैलाई धम्क्याएर थर्काएर हातखुट्टै भाँचिदिएपछि त त्यसो भए अब जुन ढङ्गले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले आदेश गरेका छन्, निर्देशन गरेका छन्, अब प्रहरीले खुट्टा भाँच्ने ना मानिसहरूको नागरिकको खुट्टा भाँच्ने होइन, विधि र पद्धतिबाट चाहिँ यो समस्याको समाधान गर्नुपर्छ, हल गर्नुपर्छ। दुई तिहाईको सरकारले खुट्टा भाँचेर होइन, कति ठेकेदारको खुट्टा भाँच्ने? आज निजी क्षेत्रका व्यवसायहरू त्रसित बनेका छन्, आतंकित बनेका छन्। मन्त्रीले खुट्टा भाँच्ने भनिसके पछाडि मन्त्री त अहिले पावरफुल स्थितिमा छन्। त्यो कारणले गर्दाखेरि उनीहरूका समस्याहरू छन्, उनीहरूले पनि कमजोरी गरेका छन्। समयमा निर्माण कार्य सम्पन्न भएको छैन, अलपत्र ठेक्का छोडेर भागेका छन्, तर पनि खुट्टा भाँच्न चाहिँ हुँदैन। उनीहरूलाई बोलाएर समयमा काम सकाउनका निम्ति बरु पनिसमेन्ट लगायतका अन्य उपायहरू चाहिँ लागू गर्नुपर्दछ। खुट्टा भाँच्दै हिँड्यो भने यो भनेको अराजकता हो, दम्भ हो। गर्दाखेरि जनतामा पनि त्रास छ, नागरिकमा त्रास छ, ठेकेदारमा त्रास छ। खुट्टा भाँच्ने काम चाहिँ कृपया भौतिक पूर्वाधार मन्त्रीज्यू नगरिदिनु होला। त्यो औषधि उपचार गर्नुपर्छ। फेरि मानिस अपाङ्ग हुने स्थिति आयो, मानिसका चाहिँ शरीरहरू नचल्ने स्थिति आयो भने फेरि उसलाई चाहिँ पाल्नुपर्ने हुन्छ, उसको परिवारमा झन् थप पीडा हुन्छ। खुट्टा भाँच्ने काम कृपया नगरिदिनु होला। यसलाई बरु समस्या समाधान गर्नतर्फ तपाईँ उन्मुख बन्नु होला, किनभने तपाईँले विधि र सुशासन ल्याउनका निम्ति, एउटा पद्धतिको विकास गर्नका निम्ति कानुन निर्माण गरेर त्यसलाई चाहिँ कानुनी दायरामा ल्याउने काम चाहिँ अहिलेको सरकारको हो, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको हो। तर कसैलाई हिँड्ने बाटोमा खुट्टा भाँच्ने काम गर्नुभयो भने तपाईँका पनि खुट्टा भाँच्न सक्छन् कसैले भनेर आलोचनात्मक टिप्पणीहरू यतिखेर सामाजिक सञ्जालमा जताततै भइरहेका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छ। आदरणीय श्रोता, आज नेकपा एमालेभित्र एउटा निकै ठुलो विवाद छ, पेचिलो विवाद छ। पार्टी अध्यक्ष केपी शर्मा ओली संशयको स्थितिमा हुनुहुन्छ। यतिखेर महासचिव शङ्कर पोखरेल पौडेलले गुटको राजनीति गरिसके पछाडि अब पार्टी विभाजन गरेर हुन्छ वा कसरी हुन्छ? केपी शर्मा ओलीलाई हटाउनुपर्छ, अर्ली महाधिवेशनबाट अब नेतृत्व चयन गर्नुपर्छ, अब केपी ओलीको स्थितिबाट नेकपा एमाले अगाडि बढ्न सक्दैन भनेर जुन ढङ्गले आज चर्चा परिचर्चा हुँदैछ नेकपा एमालेभित्र, ओली कमजोर भएको छ, ओलीको किता अब नेकपा एमाले विभाजनको संहारमा गएको हो। ओलीले सहजै तरिकाले छोड्छन् त नेकपा एमालेको नेतृत्व। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ गुणस्तर जाँचका नाममा चियामा भारतीय अडचन, 53 चिया उद्योग बन्द, किसान चिन्तित बनेका छन्। तपाईँलाई राम्रोसँग थाहा छ आदरणीय श्रोता, हिजो छोडेर अस्ति मात्रै प्रधानमन्त्री कुनै एउटा चिया पसलमा चिया खान जाँदै गर्दाखेरि यता 53 चियाका उद्योगहरू बन्द भएको विषय निकै चर्चित बनेको छ। यो संयोग मान्न सकिन्छ वा चाहिँ यसले विषयलाई विषयान्तर गर्न वा दिमाग डाइभर्ट गर्नका निम्ति यो प्रक्रिया अपनाएको हुनसक्छ? यसका बारेमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ, बहस गर्न चाहन्छौँ। 53 चिया उद्योग आज बन्द हुने स्थिति किन आयो? आज हामीले चाहिँ चिया उद्योगीहरू हरेक किसानका उत्पादनहरू बजारमा प्रतिस्पर्धा गर्न नसक्ने, बजारमा बिक्री नहुने, आयातमुखी अर्थतन्त्रमा हामी भर पर्नुपर्ने यावत कारणले गर्दाखेरि किसानहरू पलायन हुने, कृषि पेसातर्फ आकर्षित नहुने लगायतका विषयहरू भइरहँदाखेरि आज 53 चिया उद्योग बन्द छ। अवरोध खुलाउन माग गरिएको छ, यतिखेर चियाको उद्योग बन्द भएको छ।
अब यो अवरोधलाई खुलाउनका निम्ति माग

आएको छ। चिया उद्योगीका अनुसार अहिले भारतीय बजारमा पुगेको 3 लाख किलो बढ़ी चिया गुणस्तर परीक्षणका नाममा अलपत्र अवस्थामा छ। यता प्रशोधन भइसकेको 7 लाख किलो बढ़ी चिया छ। गुणस्तर जाँचका बहानामा भारतले महिनौ दिनसम्म चिया अड्काइदिँदा मारमा परेको उद्योगीले उद्योग चाहिँ बन्द गर्ने घोषणा गरेका छन्। कतिपयले बन्द पनि गरेका छन्। चिया निर्यातमा यतिखेर उल्झन भएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ युद्धविराम लम्ब्याउन र हर्मुज मार्ग खोल्न अमेरिका इरान सहमत भएका छन्। यो विश्व मध्यपूर्वको तनावले गर्दाखेरि विश्व अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ। हर्मुज स्ट्रेट जहाँ चाहिँ करिब करिब विश्वको 20% भन्दा बढी इन्धन आयात हुने क्षेत्र हो, त्यही बाटो भएर त्यही मार्ग भएर इन्धन आयात हुन्छ। यो यसमा चाहिँ अमेरिका इरानले सहमति जनाइसकेपछि अमेरिका इरानले सोमबार युद्ध समाप्त गर्ने प्रारम्भिक सहमतिमा पुगिसकेका छन्। पाकिस्तानको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने बताइएको छ। अब युद्ध अन्त्य हुन्छ त, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता, अहिलेको अवस्थामा नेपाली बहसमा आज हामी चर्चा गर्छौ राहुल प्रतिवेदन कार्यान्वयनमा 1800 रोपनि रोक्का गरिएको छ। यतिखेर सरकारले काठमाडौँ महानगरभित्रका सरकारी जग्गा अतिक्रमण सम्बन्धी राहुल आयोगको प्रतिवेदनको 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग मन्त्रीलाई मन्त्रालयको पत्र गएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्छौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो नेपाली रेडियो नेटवर्क।
2: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिसोम फाइबर नेट।
5: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता कर्ण थापा हुनुहुन्छ। कर्णजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार।
5: अब नेकपा जगजायर पनि छ, नेकपा एमाले अब कुन ढङ्गले अगाडि बढ्छ, अहिलेको नेतृत्वलाई अब विश्राम दिनुपर्छ भन्ने खालका पनि बहस र चर्चाहरू यतिखेर चलिरहेका छन्। एउटा समिति पनि बनाएको छ समीक्षा गर्न निर्वाचनको, र पार्टी अध्यक्ष केपी शर्मा ओलीजीले हिजो छोडेर अस्ति मात्र एउटा संशय व्यक्त गर्नुभएछ, लोभी पापीहरूले पार्टी विभाजन गर्न सक्छन्, सतर्क रहनुहोला भनेर। अब पार्टी विभाजनको संहारमा पुगेको हो, नेतृत्वलाई विस्थापन गर्नुपर्छ भन्ने लाइनमा, तपाईँको लाइनमा पार्टी एक ढिक्काबाट अगाडि बढ्न खोजे हो अब?
6: मैले पहिलेदेखि नै विधान महाधिवेशनको बेलामा पार्टीभित्रका समस्याहरू, कस्ता किसिमका समस्याहरू प्रकट भएका छन्, ती समस्याहरूको समाधान कसरी गर्ने भन्ने बारेमा फरक मत मैले राखेका थिएँ। त्यो फरक मतको जुन विश्लेषण थियो, जे तथ्यहरू मैले अगाडि सारेका थिएँ, त्यसमा सिङ्गै पार्टी अहिले आउन आँटेको छ। वास्तवमा विधान महाधिवेशनको बेलामा मैले प्रस्तुत गरेको फरक मत अहिले स्वीकार गर्नुपर्छ, स्वीकार चाहिँ त्यही बेलामा गर्नु पर्थ्यो, त्यसले चाहिँ क्षतिलाई रोक्न सक्थ्यो। नेकपा एमालेको जुन अहिले जनमत खस्कियो र पार्टीमा एउटा समस्या पैदा भएको छ, पार्टीको भविष्यका बारेमा नै एकदम गम्भीर प्रश्नहरू उत्पन्न भएका छन्, त्यो त्यही बेलामा हामीले स्वीकार गर्नुपर्ने थियो, त्यसलाई हामीले समाधानको बाटोमा जानुपर्ने थियो। तर क्षति बिहोरेर भए पनि अब हामी हृदयका समस्याहरूलाई पहिचान गर्ने र त्यसलाई समाधान गर्ने बाटोमा गम्भीरतापूर्वक छलफलहरू अगाडि बढेका छन्। यस्तो बेलामा कुनै किसिमको त्रास देखाएर, डर देखाएर, हुँदै नभएको खालको चिज फलानाले गर्दैछ, अलानाले समस्याहरूलाई किटान गर्ने, पहिचान गर्ने र स्वतन्त्रतापूर्वक सोच्ने र समस्याको सही समाधान निकाल्ने बेलामा छौँ हामी। यस्तो बेलामा कसैले कसैलाई आरोप लगाउने, कसैले कसैलाई दोषारोपण गर्ने र गलत किसिमका हल्लाहरू फैलाएर पार्टीपन्थीलाई आतंकित बनाउने, यस प्रकारको काम गर्नु हुँदैन भन्ने मलाई लाग्छ। अहिले चाहिँ हामीले
5: भनेपछि अब पार्टी सिङ्गो
6: पार्टी त्यो लाइनमा अगाडि जाँदैछ। एउटा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीको ठाउँमा कुनै अर्को मान्छे आउने बित्तिकै सबै कुराको समाधान हुन्छ पनि हामी कसैले पनि भनेका छैनौँ। हामीले पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको मान्यतालाई स्थापित गरेका छौँ, पहिलेदेखि नै हामीले त्यसलाई लामो सङ्घर्ष गरेर त्यसलाई स्थापित गरेका हौँ। त्यो चिज बिचमा तोडियो, त्यो भनेको के हो भने पार्टी प्रणाली कमजोर बनाइयो, मूल्याङ्कनको प्रणाली कमजोर भयो, निर्णय प्रक्रिया चाहिँ लोकतान्त्रिक भएन, सबै अधिकार एउटा व्यक्तिमा केन्द्रित गर्ने कुरा भयो, पार्टीका तमाम मान्छेहरूलाई दिइएको विधान भूमिको जिम्मेवारी चाहिँ दिइएन र समग्र शक्ति पार्टी अध्यक्षमा केन्द्रित गर्ने र पार्टी अध्यक्षलाई नरिझाएर मैले यो पार्टीभित्र केही पनि पाउँदिनँ, मेरो भविष्य पनि छैन भन्ने प्रकारको एउटा परिस्थिति बनाइयो र सृजनात्मक ढङ्गले सोच्ने र स्वतन्त्रतापूर्वक काम गर्ने किस किसिमको वातावरण पनि भएन। पार्टीमा लाग्नु भनेको पार्टीको नेता रिझाउनु हो, नेता रिझाएर पद प्राप्त गर्ने हो, ओहदाका निम्ति लाग्ने हो र पार्टीका लक्ष्यहरू, उद्देश्यहरू, मूल्यहरू, मान्यताहरू त्यसको पछि लागेर केही पनि हुँदैन भन्ने प्रकारको एउटा परिस्थिति निर्माण भयो।
5: होइन, अहिलेको अवस्थामा त एमालेमा खिल त ओली मात्र होइन नि त, त्यहाँ त धेरै खिलहरू छन् निकाल्नुपर्ने तपाईँहरूले, होइन? उहाँको विकल्प मात्र खोजेर नेकपा एमाले सुदृढ भएर एक ढिका भएर अगाडि बढ्छ भन्ने कुरामा तपाईँहरू विश्वस्त हुनुहुन्छ र भने उहाँ मिलाएर
6: मैले तपाईँलाई खेपजी मैले तपाईँले त्यही कुरा भन्दै थिएँ त, त्यस कारणले मैले के भने भने हामी सामूहिक नेतृत्व प्रणालीमा जानु पर्यो, व्यक्तिमा अधिकार केन्द्रित हुनु भएन र विधि बनाउने चल्नु पर्यो, विधि र नीतिलाई छोडेर व्यक्तिलाई सेन्टर मानेर पार्टी आन्दोलन अगाडि जान सक्दैन, हो यी कमजोरीहरू भयो नि त। त्यस कारणले गर्दा मैले के भनिरहेको छु भने हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामीले स्थापित गरेका नीति र विधिलाई समयमा मान्नुभएको थियो भने पार्टी यो अवस्थामा आउँदैन थियो, जनमत यसरी नै खस्कदैन थियो र उहाँको स्वयं उहाँको जुन सम्मानको एउटा स्थिति थियो, उहाँलाई जो जनसमर्थन प्राप्त भएको थियो त्यो जनसमर्थन पनि रहिरहन्थ्यो, उहाँको इज्जतमाथि, उहाँको प्रतिष्ठामाथि उहाँको सम्मान घट्दैन थियो। हो, यो चिज चाहिँ उहाँले मान्नु भएन, हिजो त्यो नमानेको चिजमा अरू नेताहरू पनि जति हुनुहुन्छ उहाँहरूले तपाईँले हामीले स्थापित गरेको विधि नेतृत्व निर्माणका सन्दर्भमा के थियो त भन्दाखेरि नेतृत्वमा नयाँ मान्छे नेतृत्वमा आउनका निम्ति पनि विधि व्यवस्था बहुजिमै आउने र हट्नु पर्यो भनेपछि पनि हट्ने मान्छे पनि विधि बहुजिमै आउने। भन्नुको मतलब के हो भने हामीले दुई कार्यकालको व्यवस्था गर्यौँ, दुई कार्यकाल कुनै पदाधिकारी भएर काम गरिसकेको छ भने त्यसको कार्यकालका लागि उम्मेदवार नहुने, त्यसलाई हामीले पार्टी जीवनमा कार्यान्वयन पनि गर्यौँ, जिल्लामा गर्यौँ, प्रदेशमा गर्यौँ, विभिन्न ठाउँहरूमा गर्यौँ, तर केन्द्रमा जुन बेलामा त्यो कार्यान्वयन गर्नुपर्ने बेला आयो त्यसमा पदीय आकाङ्क्षाका कारणले गर्दाखेरि स्थापित भएको मान्यता हामीले भत्कायौँ, 70 वर्षको उमेरमा कायम गऱ्यौँ, त्यसलाई पनि कार्यान्वयन गऱ्यौँ, तर खास व्यक्ति हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीलाई पुनः तेस्रो पटक अध्यक्ष हुन उहाँलाई इच्छा लाग्यो त्यसलाई हामीले रोक्न सकेनौँ, त्यो हामीले रोक्नु
5: पर्थ्यो।
6: महाधिवेशनमा त भोट दिएर आउनुभयो, त्यो त आउनुभयो, तर त्यो विधि नै कायम गरेको बेलामा त उम्मेदवारै हुनुहुन्थ्यो नि त, उहाँभन्दा उहाँले त छोड्नु पर्थ्यो, त्यो कुरा मान्नु पर्थ्यो, आफैले स्थापित गरेको मान्यता उहाँले भत्काउनु भयो आफ्नो पदीय आकाङ्क्षाका लागि, त्यो कुरालाई अरूले पनि साथ दिनुभयो, हाम्रा अरू पनि नेताहरू जो हुनुहुन्छ दोस्रो या तेस्रो पुस्ताका नेताहरू हुनुहुन्छ त उहाँहरूले त्यसको गम्भीरतालाई, त्यसको चाहिँ जुन गम्भीरता छ, त्यसको भोलि पर्ने असर र प्रभावलाई उहाँले आकलन गर्नु भएन, त्यो आफ्नो निजी हित मात्रै उहाँहरूले हेर्नुभयो, मेरो पद सुरक्षित हुन्छ कि हुँदैन भन्ने ढङ्गले उहाँहरूले सोच्नुभयो, त जसको कारणले गर्दाखेरि आज समस्या भइरहेको। अर्को कुरा भनेको के हो भन्दा पार्टीको आन्तरिक जीवनमा जो लोकतान्त्रिक अभ्यास हामीले स्थापित गरेका थियौँ त्यसका मान्यताहरू छन्, हो ती मान्यतालाई हामीले छोड्यौँ, पार्टीभित्र कसैले फरक मत राख्यो अथवा अलग ढङ्गले सोच्यो, सोच्ने कुरामा स्वतन्त्रता हामीले दिएनौँ मान्छेलाई, मान्छेलाई त हामीले चाहिँ मैले जे जे भन्यो त्यही त्यही मान्नुपर्छ, त्योभन्दा तलमाथि गरियो भने त पार्टी विरोधी, पार्टीको नेता विरोधी, यस प्रकारको अर्थ लगाउने कामहरू भयो। हो, यो चिजहरूमा हामीले सुधार गर्न आवश्यक छ, व्यक्तिको ठाउँमा व्यक्ति कुनै नयाँ आउँदैमा मात्रै परिवर्तन हुँदैन भनेको मैले, त्यस कारणले म के भन्छु भने म आजका दिनमा मैले जो फरक मत विधान महाधिवेशनमा प्रस्तुत गरेका थिएँ गरेको थिएँ त्यसलाई उहाँहरूले पढ्नुहोस्, सबै कुरा साङ्गो पाङ्गो व्याख्या गरिएको छ, कुनै एउटा मात्रै विषय छैन, त्यहाँ जनविकेशनलाई सञ्चालन गर्ने सन्दर्भमा के गल्ती गर्यौँ हामीले, त्यसलाई स्वतन्त्रतापूर्वक चल्न हामीले दिएनौँ, त्यहाँ हाम्रो त्रुटि भयो, उ त आफ्नो वर्गीय हितमा लाग्नु पऱ्यो नि जनविकेशनहरू भने, चाहिँ नेताको चाकडी गर्ने र नेताको ताबेदारी गर्ने मान्छे भनेको चाहिँ जनविकेशनका नेताहरू हुने स्थिति बन्यो, जसले गर्दाखेरि आफ्नो स्वतन्त्र अस्तित्व गुमायो, उसले अलग उसको पहिचान थियो त्यो गुमायो, पार्टी बनाए भइगयो नि त त्यसो जनरेसन किन बनाउने
5: हैन अहिलेको अवस्थामा त निर्वाचनको जुन समीक्षा छ नि निर्वाचनको जुन मत परिणाम छ त्यो त अहिले त आएको एउटा भेल हो यो एउटा बाढी हो जनताको मत परिवर्तन हुन्थ्यो नै जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि अहिलेको अवस्था त यही अवस्था त रहन्थ्यो नि त हैन यसभन्दा विकल्प त कुनै आधारै थिएन नि त अहिले नेपाली कांग्रेसले आफ्नो
6: रिपोर्ट गरे आएको हो अहिले जो भन्दै हुनुहुन्छ जो मान्छेले यत्रो वर्षसम्म चाहिँ पार्टीको नेतृत्व गर्नुभयो या नेपाली काङ्ग्रेसमा गर्नुभयो या एमालेमा गर्नुभयो या माओवादीमा गर्नुभयो अनि एमालेलाई माओवादीलाई नेपाली काङ्ग्रेसलाई मत हाल्ने मान्छेहरूले नि त्यो मत अन्त बदलेका होइन यिनीले त्यो त लामो समयसम्म पहिलो अवसर भनेको त नेपाली जनताले यिनै पार्टीहरूलाई दिएका हुन् नि त यिनै नेतालाई विश्वास गरेर दिएका हुन् नि त यिनै नेताहरूलाई सम्मान गरेका हुन् नि जनताले सधैँभरि उहाँलाई तिरस्कार गरेको स्थिति हो र होइन नि नेपाली काङ्ग्रेसलाई पनि समर्थन गर्यो नेपाली काङ्ग्रेसलाई त पछि 48 सालमा बहुमत दियो 56 सालमा बहुमत दियो एमालेलाई ठुलो पार्टी बनाएर 51 सालमा यिनै नेताहरूलाई विश्वास गरेर गरेको हो अनि 74 सालको निर्वाचनको बेलामा या 64 को कुरा गर्नुहोस् माओवादीलाई पनि जनताले समर्थन गरेको हो 74 एमालेलाई समर्थन गरेको हो नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका मान्छेहरूलाई सम्मान गरेको पहिलो अवसर दिएको भने त जनताले त यिनै राजनीतिक दलहरूलाई दिएको हो नि त राम्रो गरेको बेलामा जनमत
5: हट्न चाहनु नै
6: जनता दिने पनि यिनै हुन् भएको त भन्नुहुन्छ भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र जब समाप्त पारे पार्टीहरूले र देशका सन्दर्भमा ठुलो त्यस्तो गल्ती कुनै कमजोरीहरू पार्टीहरूबाट भएको स्थिति छैन अनि त्यहाँ बरु त्यो शासन सत्ता सञ्चालन गर्ने सन्दर्भमा सानातिना जो डे टु डेका डेलिभरी दिने कामहरू छन् त्यहाँ त्रुटि भएको थियो कमी भएको थियो अनि तिनै चिजहरूमा टेकेर नभएका चिजहरूको पनि प्रचार गरेर असन्तुष्टिलाई सङ्गठित गरेर यो अहिलेको नयाँ शक्ति भन्ने नयाँ व्यक्ति भन्ने नयाँ वैकल्पिक के अरे नेतृत्व भन्ने यिनीहरू त यहाँबाट प्रकट भएका हुन् नि त कोसिसहरू त पहिलेदेखि पनि त भएका थिए कोसिस नभएको होइन नि त वैकल्पिक शक्ति बनाउनका निम्ति यी दलभन्दा बाहेकहरू बनाउनुपर्छ भन्ने त बाबुराम भट्टराईले कोसिस गर्नुभयो अरूहरूले पनि धेरै कोसिस गर्नुभयो त्यो त सफल भएको होइन लामो समयपछि धेरै लामो समयपछि आफूले गर्नुपर्ने अनिवार्य कामहरू पनि नगरेका कारणले गर्दाखेरि मान्छे यो असन्तुष्टि भड्केर यिनीहरू एकदम गजब देश बनाउँछन् भनेर होइन यिनीहरूको ठाउँमा अर्को ल्याउनुपर्छ भन्ने प्रकारको भयो र राम्रो गर्नका निम्ति भनेर भइरहेकाहरूभन्दा अझ राम्रो छान्नुपर्ने थियो जनताले तर त्यो छनौट भएन
5: जनताको त आशा छ नि त अहिलेको सरकारप्रति होइन जनताको त अब लामो समयको निराशालाई चाहिँ अब आशामा परिणत गर्छ यो सरकारले अब रासोपाले चाहिँ देशलाई कायापलट गर्छ होइन मुलुकमा रोजगारीको अवसर सिर्जना गर्छ हामी यो देशमा बस्न पाउने अधिकारको चाहिँ एउटा सुरक्षित ग्यारेन्टी हुन्छ भनेर जनताहरूले त हाइ गरिरहेछन् नि त अहिलेको अवस्थामा होइन
6: जनताले हाइ गरेको स्थिति छ कि जनताहरू अब रुनुपर्ने दिन आउँदैछ सरकार बनिसकेपछि सबभन्दा पहिले त यो देशका गरिबहरू यो देशका भूमिहीनहरू अनि ती माथि डोजर सञ्चार चलाइयो अनि उनीहरूका बसोबास बढाइयो त्योभन्दा पछि कहीँ रोजगारीको नयाँ केही सृजना भएको स्थिति छ र अहिले त यो सरकार केमा लागिरहेको स्थिति छ भन्नुहुन्छ भने पहिले यिनीहरू हामी यहाँ रोजगारी सृजना गर्छौँ यतिको समस्या सारा नेपालीहरू विदेश जानुपर्ने खालको परिस्थिति हो त्यसको अन्त्य गर्छौँ भन्थे अहिले त सबभन्दा पहिले यिनीहरूले केमा गर्दैछन् भन्दाखेरि पासपोर्ट सिटिजनसिप बनाउने पासपोर्ट कहीँका लागि चाहिन्छ नेपालमै बस्नका लागि पासपोर्ट चाहिन्छ कि विदेश जानका लागि पासपोर्ट चाहिन्छ हो अलिक छिटो छरि त पासपोर्ट बनाउने खालको विधि प्रक्रिया गर्नुभयो होला तर त्यसको परिणाम भनेको के हुन्छ त नेपालीहरू को चाहिँ कुन देशका मान्छे नेपालीहरू अब नेपालमा काम पाइँदैछ अब मैले विदेशमा जानु पर्दैन भन्ने प्रकारको कुनै भावना प्रकट भएको छ त्यसका निम्ति कुनै काम भएको छ त्यो त स्थिति छैन नि त
5: मात्रै भएको छ कामका लागि त अब यो सरकार अगाडि बढिरहेको छ नि त होइन अब यी सरकार पनि फेल हुने
6: यो कता यसले कुन दिशा पक्रियो भन्दाखेरि यसले पक्रेको दिशा भनेको अराजकताको हो यसले पक्रेको दिशा भनेको चाहिँ सिद्धान्त विहीनताको हो यसले पक्रेको दिशा भनेको चाहिँ त्याग तपस्या र बलिदानबाट आएको मान्छेहरू अगाडि बढ्नुपर्छ देश त्यस दिशामा लैजानुपर्छ एउटा आदर्शको के अरे दिशामा लैजानुपर्छ भन्ने छैन यसले त संस्कृति समाप्त पार्दैछ यसको हाम्रो अलग पहिचानको स्थितिको अन्त्य गर्दैछ देश भत्काउनका निम्ति सबभन्दा पहिलो के गर्नुपर्छ भनिन्छ संसारमा भने संस्कृतिमाथि हमला गर्ने पहिचानमाथि हमला गर्ने अहिले तपाईँले देख्नुहुन्छ नि प्रधानमन्त्रीहरू मन्त्रीहरू यिनीहरू चाहिँ त्यो छौडा जस्तो भएर चाहिँ हिँडेको
5: कस्तो
6: राम्रो कुरा हेर्नुहोस् त अनि प्रधानमन्त्री आएर चाहिँ संसदको रोस्टममा आएर चाहिँ राष्ट्रियतामाथि हाम्रो भूमि भारतले मिचेको छ या अर्काले हस्तक्षेप गरेको छ भन्ने प्रकारको चाहिँ आम नेपाली जनताको त्यो छ र भारत स्वयंले के भन्छ त भने सुस्ता र कालापानी क्षेत्रभन्दा बाहेक अरू ठाउँमा चाहिँ हाम्रो भूमिमा समस्या छैन, सीमामा समस्या छैन, त्यो भारतले भनेको कुरा हो। हामीले नेपालको कैयौँ भूमिहरू चाहिँ भारतीय राज्यको तर्फबाट के अरे हस्तक्षेप भएको छ हामीले भनिरहेको स्थितिमा, अनि प्रधानमन्त्री बालेन्द्र शाह भन्नुहुन्छ हामीले पनि मिचेका रहेछौँ, गजब छ वा होइन? कुन चाहिँ ज्ञान आयो मलाई भने त्यो सूचना दिने को हो होइन? त्यो सीमामा रहेका सामान्य प्रकारका त्यो समस्या भन्नु र हस्तक्षेप भन्नु एउटै खालको कुरा हो। प्रधानमन्त्री त्यो रोस्टममा गएर, संसदको रोस्टममा गएर उहाँ उभिएको, उहाँले दिएको अभिव्यक्ति, उहाँले प्रयोग गरेका शब्दहरू, टेबल टक गर्छु भन्नुहुन्छ, टेबल टक भनेको के हो भन्ने कुरा उहाँले बुझ्नु भएको छ? त्यसको अर्थ भनेको के हो? लडाइँ गर्नुहुन्छ, झगडा गर्नुहुन्छ? वार्ता, सहमति, यी शब्दावलीहरू छैनन्, राजनीतिक शब्दावलीहरू छैनन्। अनि के अरे उहाँ आफैले लेख्नुभयो इतिहासमा कुनै प्रधानमन्त्रीले, म तपाईँलाई विनम्रताका साथ भन्न चाहन्छु, अनि देश बनाउने टोली भनेर, अनि त्यो फोटोहरू हेर्नुहोस् त, कुनै प्रधानले त्यसरी भन्छन्? अरू के हुन् त त्यसो भए? त्योभन्दा बाहेकका मान्छेहरू देश बनाउने होइनन्, यो टोली देश बनाउने, देश बनाउने टोली मध्ये पनि हिजो एउटाले भन्यो होइन, अनि निरीक्षण गर्न जाने सिलसिलामा अनुगमन गर्न गइरहेको मान्छेलाई त्यो नगर्ने, काम नगर्नेको खुट्टा राख्नु के हो? यो गुन्डाहरूको राज्य हो कि यो कुनै देशको प्रतिनिधिले त्यस्तो कुरा बोल्छ?
5: कर्ण थापाजी, नेकपा एमालेमा के भएको भने क्या, सुदूरपश्चिममा मन्त्रीहरू हुने भनेर शपथको ठ्याक्कै तयारी गरेका बेला फेरि चाहिँ अहिले निरन्तरता नदिने भनेर अर्को सर्कुलर भयो, यो चाहिँ यो खेलौना जस्तो भएन?
6: त्यो त हामीले भन्यौँ, त्यो गल्ती भएको छ। त नेता कुनै व्यक्तिका हातमा सम्पूर्ण अधिकार दियो भने कमिटी प्रणाली ध्वस्त बनायो त्यसै भनेको होइन नि त। कमिटी प्रणालीमा गएन, मूल्याङ्कनको सही प्रणाली अन्त्य गरियो
5: होइन, मान्छेमा रेडी भइसकेका छ शपथ खानका निम्ति, दाउरा सुरुवाल सिलाइसकेका छ होइन, अब शपथ खान मात्र बाँकी छ, बधाई
6: आइसक्यो। जसले गर्नुभयो, पार्टी अध्यक्षले गर्नुभयो, अरू कुन नेताले गर्नुभयो, त्यो एकदम गलत गर्नुभयो। नेकपा एमालेको निम्ति एकदमै त्यो बेठिक भयो, त्यो त्यसले हाम्रो जनमतलाई नकारात्मक प्रभाव पार्यो। पार्टीको नेताहरूको जो मान्छेहरू मन्त्रीका रूपमा या सांसदका रूपमा हुनुहुन्छ उहाँहरूको चाहिँ मान मर्यादा उनीहरूको सम्मानमाथि आघात पुग्यो। यो 100% नहुने काम भयो, यो त मैले सुरुकै दिनमा
5: भनिहालेँ। फेसबुकमा मात्र मन्त्री बनाइदिने, वास्तविक मन्त्री नबनाउने होइन,
6: त्यो गर्न पाइँदैन, त्यो 100% गलत काम भएको छ, मैले भनिसकेँ त्यसमा, यसो गर्न पाइँदैन।
5: तर
6: भयो छलफल हुन्छ, बहस हुन्छ, त्यहाँ त के भएको थियो खेमजी तपाईँ भन्नुहोस् न, यहाँबाट आदेश हो, त्यो वास्तवमा गर्नुपर्ने विधानको व्यवस्थापन भन्नुहुन्छ भने प्रदेश सरकारको नियमन नियन्त्रण र त्यसलाई सञ्चालन गर्ने सन्दर्भमा विधानमा स्पष्ट व्यवस्था छ। प्रदेशको सरकार प्रदेश कमिटीले सञ्चालन गर्छ, जिल्लाका जति पनि त्यो हाम्रा निकायहरू छन् त्यसको प्रत्यक्ष निगरानी गर्ने या त्यसलाई दिशा दिने, त्यसका बारेमा निर्णय गर्ने अधिकार भनेको चाहिँ जिल्लालाई छ। त जिल्ला कमिटी छ, प्रदेश कमिटी छ, यी कमिटीहरूलाई फङ्सनमा जान दिनु पऱ्यो नि त। सबै कुरा प्रदेशको बारेमा चाहिँ केन्द्रले निर्णय गर्ने, केन्द्रको उनको एउटा व्यक्तिले निर्णय गर्ने, त्यो त गर्न पाइँदैन नि। हो, जसको कारणले गर्दाखेरि यी प्रकारका समस्याहरू पैदा भए, प्रदेशको कमिटीलाई मतलब छैन, त्यहाँका जिम्मेवार पदाधिकारीलाई मतलब छैन, मनपरी ढङ्गले उहाँहरूले गर्नुभएको छ। अघिल्लो दिन परिवर्तन गर्ने भन्नुभयो, अनि त्यहाँको संसद दल बस्यो, संसद दलमा तिनवटा निर्णय गरिएको छ, त्यहाँ सही गर्न मात्रै बाँकी छ। एउटा पुराना मन्त्रीहरूलाई चाहिँ बधाइदिने, उहाँहरूलाई के अरे धन्यवाद दिने, अनि फलाना फलाना व्यक्तिलाई फलाना फलाना मन्त्रालय दिने, उहाँहरूलाई त्यसमा पठाउने, अनि तेस्रो भनेको चाहिँ के अरे प्रमुख सचेतक फलाना मान्छेलाई बनाउने, सचेतक फलाना मान्छेलाई बनाउने, तिनवटा निर्णय गरेर बिहानदेखि बसेका छन्, बेलुकीसम्म त्यहाँ शपथ ग्रहण गर्न आउनु पर्यो भनेर शपथ ग्रहणका निम्ति औपचारिक उहाँहरूले लुगा लगाएर आउनुभएको छ, अनि बेलुकी एकैपल्ट हुन्छ, अब चाहिँ नगर्ने, गर्ने किन भनेको, नगर्ने किन भनेको, होइन के आधार हो त्यो? बाहिर भनियो बजेट, बजेट त देशैभरि सबै ठाउँमा थियो त, कोशी प्रदेशमा परिवर्तन भयो, गण्डकी प्रदेशमा परिवर्तन भयो, लुम्बिनीमा परिवर्तन भयो, त्यहाँ बजेटले दिएन। नेपाली कांग्रेसले त्यही सुदूरपश्चिममा परिवर्तन गर्यो, उनीहरूका निम्ति बजेट नहुने, अनि एमालेका निम्ति बजेट, यस्तो कुतर्कहरू गर्ने, जे मन लाग्यो त्यो गर्ने पार्टीमा, त्यसो गर्न पाइन्छ, अनि त्यसो गर्यो भने चाहिँ जनमत बढ्छ, अनि कार्यकर्तामा उत्साह आउँछ। त्यस प्रकारको काम हो, यही एउटा दृष्टान्त भनेको पनि के हो भने नेतृत्वको मनपरी ढङ्गले चल्ने त्यो व्यवहारलाई यहाँ पनि उहाँहरूले देखाउनु भयो, र यसले चाहिँ पार्टीलाई नोक्सान भयो, क्षति भयो, यस कारणले के हो त भन्दाखेरि पार्टीलाई विधि व्यवस्थामा फर्काउनुपर्छ, नीतिमा फर्काउनुपर्छ, उद्देश्यतर्फ फर्काउनुपर्छ, लक्ष्य उद्देश्य उन्मुख हुनु पर्यो। हाम्रा त निर्णयहरू छन् नि त, त्यो निर्णयलाई पछ्याउनु पर्यो। मन पर्ने ढङ्गले चल्न पाइँदैन नि पार्टीमा। हो त्यसैलाई हामीले भन्छौँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरण। त्यो त्यसबाट च्युत भएको हुनाले पार्टीलाई नोक्सान भएको हो र पार्टीमा अहिले ठिकै ढङ्गले बहस छलफल हुँदैछ। मान्छे यो एमालेभित्रको समस्या र सङ्कटका बारेमा स्वतन्त्र ढङ्गले बहस गर्ने, आफ्ना विषयवस्तुहरू राख्ने र सामूहिकतामा एउटा निर्णय गर्ने, सबैले त्यसलाई बोकेर जाने, त्यो अभ्यासबाट हामी अगाडि जानुपर्छ भन्ने मान्ने।
5: यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: हस्, धन्यवाद।
5: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता कर्ण थापा। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: विषादी बिसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं, नगराउं। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू, मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
3: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
4: नेपाली बहस,
5: यस नेपाली बहसका साथमा
6: प्रीति तयारी चाउचाउ।
7: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
8: डिसोम फाइबर नेट।
9: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली हुनुहुन्छ। सहमहामन्त्री ज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: नमस्कार, गुड मर्निङ खेमजी।
9: नेपाली कंग्रेसका कति सदस्यहरूले क्रियाशील सदस्यता अध्यावधि गर्नुभयो आजको मितिसम्म?
10: होइन, अब हाम्रो पार्टीको 11, 12, 10 महाधिवेशनदेखि सामान्यतया पार्टीको महाधिवेशन हुँदै गर्दाखेरि 70% हारहारी क्रियाशील सदस्यता नवीकरण अध्यावधि हुने गर्थ्यो। यस वर्ष नेपाली कङ्ग्रेस पार्टीको सदस्य सभापतिज्यूले नेपाली कङ्ग्रेस पार्टीलाई विशेष गरी एउटा उहाँले एउटा पार्टीभित्रको आन्तरिक जीवन एउटा महत्त्वपूर्ण क्रान्ति नै हो, एउटा परिवर्तनका निम्ति उहाँले चाहिँ पार्टीको अध्यावधिक अभियान हरेक पार्टीको क्रियाशील सदस्यले नेपाली कङ्ग्रेस पार्टीको सदस्य बन्नका निम्ति फोटो अनिवार्य र त्यसै गरी उसले चाहिँ नेसनल आइडी राष्ट्रिय परिचय पत्र नभए नागरिकता नम्बर अब त्यसपछि सामाजिक सञ्जाल उहाँले के सञ्चालन गर्नुहुन्छ टिकटक फेसबुकदेखि लिएर हामीले यसलाई पार्टीमा लिपिबद्ध गर्नका निम्ति र पार्टीसँग जोड्नका निम्ति पार्टीलाई प्रविधिमा आधारित प्रविधि मैत्री बनाउन र नेपाली कङ्ग्रेस पार्टीका हरेक क्रियाशील सदस्यले आफूले केन्द्रदेखि ओडादेखि माथिसम्म गरेका निर्णयहरू सामाजिक सञ्जाल मार्फत मिडिया मार्फत थाहा पाउने भन्दा सबैभन्दा पहिला पार्टीको कार्यकर्तामा पुगोस्। नेपाली कङ्ग्रेस सभापतिले के गर्नुभयो, के बोल्नुभयो, केन्द्रीय समितिले के निर्णय गर्यो, पार्टीका कार्य सम्पादनले के निर्णय गर्यो भनेर हामीले त्यो अध्यावधिक अभियान सभापतिले सुरु गर्नुभयो।
9: होइन, अहिले चाहिँ कतिजनाले अध्यावधि गर्नुभयो, के रेकर्ड छ, डाटा छ तपाईँहरूसँग?
10: होइन, हाम्रो करिब करिब 7,82,000 हाम्रो क्रियाशील सदस्यता थियो, त्यही अहिले हामीले अध्यावधि चाहिँ 6,87,000 अध्यावधि भइसकेको छ र कोही आम पार्टीका नेता कार्यकर्ताको छुटेका छन् भने पार्टीमा अपिल गर्न पाउँछ, म छुटेको छु।
9: अहिले पनि अध्यावधि गर्ने समय छ,
10: होइन कसैले अपिल गर्नुभयो भने मलाई चाहिँ क्रियाशील सदस्यता म छुटेँ मैले भन्न पाउनुपर्छ भने अपिल गर्नुभयो भने त्यो व्यवस्था पनि हामीले गरेका छौँ।
9: तर क्रियाशील सदस्यता अध्यावधिक नगरेका हकमा के हुन्छ, महाधिवेशनमा निषेध हो, प्रतिबन्ध हो त्यसो भए?
10: होइन, यो त एउटा कुरा के छ भने तपाईँले त्यो कुरा भन्नै पर्दैन, यो त नेपाली कङ्ग्रेस पार्टीको विधानले, नेपाली कङ्ग्रेस पार्टीको केन्द्रीय समितिको बैठकले र नेपाली कङ्ग्रेस पार्टीले जसले नेपाली कङ्ग्रेस पार्टीको एनसिआइडी लिँदैन ऊ चाहिँ नेपाली कङ्ग्रेस पार्टीको
9: सदस्य होइन,
10: महाधिवेशनमा सहभागी हुन पाउँदैन।
9: भनेपछि अब हिजोका ठुला ठुला निवर्तमान उपसभापतिदेखि लिएर अन्य नेताहरू चाहिँ महाधिवेशनमा सहभागी हुन नपाउने हुनुभयो, होइन? अब कङ्ग्रेस
10: होइन, हामीले अपिल गर्ने छुट सबैलाई दिएका छौँ, तर अब ठुलो सानो भन्ने हुँदैन। महाधिवेशनमा जब पार्टीको सभापति नै स्वयं ओडाबाट आउने र पार्टीको केन्द्रीय समितिका सबै सदस्यहरू नै तलबाट आउने भन्ने हामीले जो के अरे पार्टीमा हामीले जुन किसिमको छलफल र बहस चलाइरहेका छौँ, पार्टी कसैका लागि सेरोमोनियल हुने, कसैका लागि कार्यकारी हुने, कसैका लागि के अरे सामान्य कार्यकर्तालाई कानुन पार्टीको विधान लागू हुने भन्ने कुरा हुँदैन। पार्टीको जब 5 वर्ष मान्नेका निम्ति महाधिवेशनमा हामी जान्छौँ र सबै संसद व्यवस्थाको सुन्दर पक्ष नै भने जनप्रति हुनको लागि 5 वर्ष जनताका बिचमा 5 वर्षको बिचमा एकपटक अनुमोदित हुने र पार्टीको नेता बन्नका निम्ति 5 वर्षमा एकपटक कार्यकर्तीका बिचमा तलैबाट अनुमति भएर आउने नै संसद विधाको सुन्दर पक्ष हो। त्यो कसैका निम्ति प्रिभिलेज हुँदैन, कसैका निम्ति सुविधा छैन, त्यो हुँदा पनि हुँदैन, कसैले भाग लिन पनि पाउँदैन।
9: होइन, अहिलेको अवस्थामा अब यो विवाद चाहिँ समाधान हुन को साटो झन्झन विवाद बढ्दै गएको छ, समाधान्तर गतिविधिहरू चलिरहेका छन् होइन, विराटनगरमा चाहिँ भेलादेखि लिएर अब यहाँ अनमनगरमा त एउटा निकै कार्यालय पनि खोलिएको भन्ने सुन्नमा आएको छ। अब यसले कङ्ग्रेसलाई एकदिक्का बनाउने भन्दा पनि कङ्ग्रेसलाई यो के हो, यो बार्गेनिङ टुलका रूपमा प्रयोग गरिएको हो कि साँच्चै विभाजनको सङ्घारमा हो कङ्ग्रेस यति बेला?
10: होइन, एउटा कुरा, कङ्ग्रेस वैचारिक र सैद्धान्तिक रूप धरातलमा कङ्ग्रेस आज पनि एक ठाउँमा छ, एक ठाउँ उभिन्छ, एक ठाउँमा रहन्छ। कार्यकर्ताको मनोविज्ञान, सामान्य मतदाता, शुभेच्छकहरूको मनोविज्ञान ठिक छ। एउटा कुरा के छ भने, हिजो 14 महाधिवेशन अगाडि पनि पार्टी सभापतिका उम्मेद्वार विमल नेदी, प्रकाश मानसिंह, इभन के अरे रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरूले एउटा पार्टीको सम्पर्क कार्यालय खोलेर देशभरि गतिविधि गर्ने राख्नु भएको थियो, हामीले त्यही रूपमा हेरेका छौँ। अब कसैलाई राजनीतिक एजेन्डाभन्दा फरक ढङ्गले अगाडि बढ्नु छ भने त्यसमा हाम्रो भन्नु केही छैन। एउटा कुरा के छ भने, राजनीतिक नेपाली कङ्ग्रेस पार्टीभित्र वैचारिक रूपमा आज वैचारिक एजेन्डामा मतभेद केही पनि छैन, तर अब अर्गनाइज गरेर कसैको मलाई अनुहार मन परेन, मलाई सानीपातिर हेर्नै मन छैन, फलानु मान्छेलाई म सभापति मान्दै मान्दिनँ, अब केन्द्रीय कार्यालयतिर म खर्खरै जान मन छैन, म त एउटा कोठा भए पनि छुट्टै कोठामा बस्छु भनेर भन्यो भने त्यसको कुनै औषधि पनि छैन, त्यसको जवाब पनि छैन।
9: होइन, नेपाली औषधि र जवाब भन्दा पनि सभामन्त्रीज्यू पार्टीलाई त मिलाएर ल्याउनु पर्यो नि त, लचक हुनु पर्यो नि, तपाईँहरू नेतृत्वमा तपाईँहरू हुनुहुन्छ, पार्टी सभापति लचक हुनु पर्यो, तपाईँहरू लचक हुनु पर्यो, होइन, उहाँहरूलाई पनि मिलाएर ल्याउनुहोस् न अलिकति। पार्टीमा किन बाइपास गर्नु खोज्या तपाईँहरूले,
10: किन बाइपास गर्ने भनेको कुरा, आउनुहोस् न 15 महाधिवेशन, निर्वाचन समिति बनिसक्यो, यसमा जति मान्छे राख्नुपर्छ भने राखौँ, आउनुहोस्, के अरे सदस्यता व्यवस्था समितिमा, क्रियाशील समितिमा, छानबिन समितिमा बसौँ, कार्यविधि बनाऊ, सर्वसम्मत सबै निर्णय गर्ने भनेर कार्यविधि बनाऊ, अल्पमत र बहुमतको निर्णय नगर्ने भनेर भनौँ, अनि सबै सभापतिदेखि सबै तलैबाट वडाबाट आउने भनेर भनिसकेका छौँ, क्रियाशील सदस्यता अध्यावधि गरौँ, नयाँ क्रियाशील सदस्यता 1 गतेदेखि 20 गतेसम्म हामीले निर्णय गरिसकेका छौँ, यसलाई एउटा राष्ट्रिय अभियानका रूपमा ल्याउँ, राजनीतिक एजेन्डा त केही छैन नि।
9: अनि उहाँहरूको भनाइ के हो त्यसो भए?
10: होइन, उहाँहरूले अब उहाँहरूलाई के चाहेको ल भन्नुहोस् न, अब 14 महाधिवेशनको पूर्व सन्ध्यामा हामी अब 2-3 महिनापछि 15 महाधिवेशनको प्रक्रिया सुरु हुन्छ 2 महिनापछि, अनि उहाँहरूलाई चाहिँ कसैको अनुहारै मन परेन भन्नेमा 14 महाधिवेशनतिर फर्किन सकिन्छ? हिजो अदालत निर्वाचन आयोगले निर्णय नगर्दा निर्वाचन आयोग कुर्छु भन्ने, अनि चुनाव जाँदा एउटा टिकट माग्नु लाइनमा बसेर टिकट लिने, अनि अदालतको निर्णय आउन पर्खिन्छौँ पनि भन्ने, अनि राजनीतिक एजेन्डा अहिले केही छ? अर्केरै बाहेक राजनीतिक एजेन्डा छ भनौँ न, काङ्ग्रेसलाई नयाँ दृष्टिकोण दिने, भिजन दिने, देश बनाउने एजेन्डा केही हुनु पर्यो नि त। अब पार्टी एकताका नाममा कसैको
9: अपमान गर्न त पाइदैन नि त भने के नेताहरूको, अपमान नगर्नुहोस् न, उहाँहरूलाई सम्मान दिनुहोस् न, सम्मान गर्नुहोस् न, दोस्रो उडाउनुहोस् त बाहिर लगेर सम्मान गर्नुहोस्।
10: आजका दिनमा जति सभापतिजीलाई, हाम्रो पार्टीको सभापतिलाई गाली गर्ने कुरा मञ्चमा प्रतियोगिताका रूपमा सञ्चालन भइरहेका छन्, हामीले कहीँ कसको त्यसको प्रतिवाद गरेका छौँ, हामीलाई पनि त्यसको जवाब दिन आउँछ नि त। पार्टी एकताका नाममा सभापति जिउ गएर कसैको घरमा जुत्तामा पानी खाइदिनु भाँडा माझ्ने कुरा त हुँदैन होला नि त। हुन्छ, राजनीतिक एजेन्डामा आउनु पऱ्यो कि, देश कसरी बनाउने, पार्टी कसरी बनाउने, हामी अभिभावक हो, यसरी तपाईँहरू अगाडि बढ्नुहोस् भनेर पो भन्ने हो। अनि 14 महाधिवेशनतिर फर्किन सकिन्छ, के गर्नु पऱ्यो भन्नुहोस् न त, यो गर्नु पऱ्यो भनेर भन्नु पऱ्यो नि त, के छ राजनीतिक एजेन्डा? कार्य समिति अहिलेका आजका दिनमा एउटा विशेष महाधिवेशनबाट आइसक्यो, केन्द्रीय समिति सदस्य कमिटी बनिसक्यो, एडप्ट कमिटी बनिसक्यो, 14 महाधिवेशनको त्यो कमिटीलाई हामीले चाहिँ के अरे मर्ज गरेर जान सकिन्छ? त्यो विधानभन्दा ठुलो अधिकार सभापतिलाई छ, विधानको सर्वोच्चताले पार्टी चल्ने होला नि त, विधिको सर्वोच्चताले पार्टी चल्ने होला नि त, हिजो हामीले यसै चिजका लागि लड्यौँ नि त। विधानभन्दा ठुलो सभापति पनि छैन लोकतन्त्रमा, विधि ठुलो, प्रक्रिया ठुलो, पार्टीको विधान ठुलो, विधानको सर्वोच्चताले पार्टी चल्ने हो, देशको संविधानको सर्वोच्चताले आम नागरिक देश चल्ने हो भन्ने हामीले भन्या हो नि। त्यसैले पर्याप्त छलफल बहस भएका छन्, खोसे थाप्ने कुरा है, अब घरमा खानामा नुन बढी भयो भने पनि गगन थापाको कारणले घरमा खानामा नुन भयो हामी त यो कुरा मान्दैनौँ भनेर त के अर्थ छ?
9: त्यस्तो नि भइरहेछ रसाइलजी,
10: किन भएको छैन
9: त्यस्तो खालको न्युज काम भएको छ?
10: हामीले एउटा कुरा, हामीले जवाब दिने हामीसँग पर्याप्त ठाउँ छन्, तर हामीले त्यसको जवाब दिइरहेका छैनौँ। कारण के हो भने, आज जसरी देशभरि कार्यक्रम गरेर पार्टीका अग्रज नेता, यत्रो रगत र पसिना डेमोक्रेसीका लागि बगाएका नेता, पार्टीलाई सदुपयोग र दुरुपयोग दुइटै गरेका नेता, हाम्रो अभिभावक भएका नेता, 36 वर्षको देशको प्रधानमन्त्री छ, छिहत्तर वर्षका नेताहरूले पचास वर्षको सभापतिलाई देशको प्रधानमन्त्री उहाँले मान्दैन भनेर हुन्छ, पार्टीको विधान मान्दैन भनेर हुन्छ, अदालतले यो पार्टीको विधान सम्मत आएको सभापति हो, विधान सम्मत आएको कार्य समिति हो भनेर सम्मानित सर्वोच्च अदालतले अब कसले फैसला गर्नुपर्ने हो? त्यो भन्दा कुनै निकाय छैन कि स्वर्गबाट बिपी कोइराला र गणेशमान सिंहलाई बोलाउनु पर्यो,
9: त्यो त सम्भव छैन, फेरि
10: त्यो सम्भव छैन। त्यसैले एउटा कुरा के छ भने
9: सभापतिज्यूलाई
10: यो सभापतिज्यूलाई जसरी किसिमको केन्द्रीय कार्य समितिलाई हामी अहिले पनि सम्मान गर्न चाहन्छौँ, नेपाली काङ्ग्रेसको नजिकमा पनि छैन, नेपाली काङ्ग्रेस विधानमा पनि छैन,
9: उहाँहरूको मागै त्यही हो।
10: एउटा कुरा माग भनेर अर्कैले गर्नु भएन नि त, त्यो कुन आधारमा? विधानमा हो, नियमावली टिकेर हो, नेपाली काङ्ग्रेस पार्टीको परम्परामा छ त्यो,
9: कमिटी भङ्ग गर्नुपर्छ भन्ने पनि छ उहाँहरूको, होइन? अहिलेको अवस्थामा
10: के भङ्ग गर्ने?
9: कमिटी भङ्ग
10: गर्ने, अनि अदालतको आदेशलाई भङ्ग गर्ने, निर्वाचन आयोगको आदेशलाई भङ्ग गर्ने,
9: कमिटी भङ्ग गरेर अब नयाँ ढङ्गले नयाँ सिराबाट अगाडि बढ्ने भन्ने उहाँहरूको माग हो, यो माग आज सम्भव छैन,
10: यो सम्भावनै छैन है। अरू कुराहरूमा जस्तो नेताहरूलाई वरिष्ठ नेता बनाउने कुरा, कार्य समितिमा योग्य उपयोगी नेताहरूलाई, योग्य क्षमतावान नेताहरूलाई सँगै लिएर जाने कुरा, क्रियाशील सदस्य व्यवस्थापन समितिको सर्वसम्मत निर्णय गराउने कुरा, निर्वाचन आयोगमा सर्वसम्मत निर्णय गर्ने र निर्वाचन आयोगमा सबै पक्षका साथीभाइहरूलाई समेटेर लिएर जाने कुरा, पार्टीका नेताहरूको मानमर्दन का विषयमा कहीँ कतै नसुक्ने कुरा, अग्रजहरूको सम्मान गर्ने कुरामा त हामी कहीँ कतै सुकेकै छैनौँ नि,
9: होइन? अहिले त अब सरकारको गतिविधि के छ प्रकाश रसाइलीजी? अब चाहिँ ठेकेदारहरूले समयमा काम सक्नु भएन, समयमा चाहिँ निर्माण काम भएन भने त खुट्टा भाँच्ने भन्नुभएको छ पूर्वाधार मन्त्रीज्यूले, सुन्नुभयो
10: तपाईँहरू? जस्तो मिडियाले त्यही सरकारलाई सपोर्ट गरिराख्नु भएको छ,
9: होइन? अब सरकारलाई त कहाँ सपोर्ट गर्ने, खबरदारी छ नि त हाम्रो त, पटक पटक हामीले खबरदारी गरिरहेको छौँ क्या स्टुडियोबाट।
10: आज यो देशलाई गाजा खाएर संसदमा हामीले अर्का भूमि मिच्या छौँ भन्न लाउने को? सामाजिक सञ्जाल र तपाईँहरू मिडिया होइन,
9: होइन? त्यो त प्रमाणित छैन नि त, फेरि गाजा खाएको न खाएको भन्ने कुरा त नगरौँ हामी टेलिभिजन स्टुडियोबाट, देशभरि जनताले सुनिरहनु भएको छ प्रकाश सर।
10: एउटा कुरा, तपाईँ आठ क्लासमा पनि नेपालको सिमानाका बारेमा भूगोलमा पढ्नुपर्छ, आठ क्लासको विद्यार्थीले पनि कहीँ गएर के अरे प्रतियोगितामा बोल्दै गर्दाखेरि, हाजी जवाब प्रतियोगितामा बोल्दा कहीँ बोल्दै गर्दाखेरि पछि बिचमा बहस गर्दै गर्दा नेपालले भारतको भूमि मिच्या छैन भन्नु मिच्या छ भनेर कसैले पनि भन्दैन कि बेहोसी हुनु पर्यो प्रधानमन्त्री, कि म होसमा थिएन भन्नु पर्यो,
9: होइन? राज्यसभाका सांसदहरूले त केही फोटाहरू प्रमाणित गर्न नि खोजिरहनु भएको छ, दौडधुप गरिरहनु भएको छ नि उहाँहरू, होइन?
10: हिजो मिडियामा रवि लामिछानेले कत्रो फोटा प्रमाणित गर्नुभएको थियो, आज कत्रो फोटा प्रमाणित गर्दै हुनुहुन्छ उहाँहरू? त्यसैले यसका बारेमा बेतुकको तर्क नगरौँ,
9: होइन? अब ठेकेदारले काम गरेन भने खुट्टा भाँच्ने, सुनिल लम्सालजीले भनिसक्नु भएको छ कि, अब आदेश दिइसक्नु भएको छ प्रहरीले त गर्नुपर्छ कार्यान्वयनमा बोले,
10: होइन? अब त्यसै गरी आउनु भएको उहाँहरू नयाँ नयाँ स्टन्ट गर्नका निम्ति आउनु भएको, राष्ट्रियताको कुरा उठिरहेको थियो, अब खुट्टा भाँच्छु भने त भनेर यतातिर आउने, सुनै सुने 25 वर्ष 26 वर्षको मान्छेको 20 करोड 25 करोडको सम्पत्ति थियो, त्यसलाई डाइभर्ट गर्न स्टन्ट गर्दाखेरि डोजर लगाउनु भयो है?
9: अब निराशामा छन् 36 वटा चिया उद्योग बन्द छन् आज इलाममा,
10: जसले यो खरे खोलाको जन्म दियो, बाढी पहिरो ल्यायो नेपालको राइतीमा, नेपाली जनतालाई आतंकित बनायो, यस्तो अल्लाहले केटाहरूको राज्य हातमा राज्य सत्ता दियो नि, तपाईँहरू त मिडियाको पनि महत्त्व
9: कुरा होइन? तपाईँहरूले भन्दा राम्रो गर्नु भएन नि त, बितिसलाई भन्दा तपाईँहरूप्रति पार्टीहरू सुध्रिएनन्, भ्रष्टाचार बढ्यो, देश त ब्ल्याक लिस्टमा जाने खतरा
10: बढ्यो, भ्रष्टाचार बढेकोमा छुट्टै बहस गरौँला, 5 दिन 7 दिन लाएर सदरमुकाम हिँड्ने, जिल्ला सदरमुकाम पुग्ने जिल्लाहरूमा मोटर बाटो पुर्याउनु कङ्ग्रेसले गल्ती गर्यो, एउटा जिल्लामा एउटा डक्टर थिएन, आज हरेक गाउँपालिकामा एउटा एम्बुलेन्स पुर्याउने काम गर्यो, हरेक गाउँपालिकामा हस्पिटल, त्यो काङ्ग्रेस पुराना पार्टीहरूले गल्ती गर्यो, आज हरेक जिल्लामा कर्णालीका हरेक जिल्लामा चाहिँ 5 केजी चामलका लागि निम्ति लाठीचार्ज हुन्थ्यो, सिडिल लाठीचार्ज गर्थ्यो, कर्फ्यू लगाउँथ्यो, अनि आज घर घरमा चामलका बोरा पुगेका छन्, काङ्ग्रेसले गलत गर्यो, एउटा गाउँपालिकाभरि एउटा हाइस्कुल हुन्थेन, एउटा जिल्लामा 2-3 हाइस्कुल हुन्थ्यो, आजभोलि हरेक गाउँपालिकामा 4-5 हाइस्कुल बनाएका छन्, त्यो भएर हामीले गल्ती गरे होला नि त, अब जनताहरू बुझ्दैछन् नि, यो देशमा जति बस्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहको अधिकार छ, त्यति के अरे थापाथलीको सुकुम्बासीलाई पनि त्यति अधिकार थियो कि, उसलाई पनि राइट छ, उसलाई डोजर लाउने अधिकार छैन, यो देशमा जति बालेन शाहको छोरीलाई पढ्न पाउने लेख्न पाउने अधिकार छ, त्यति त्यो सुकुम्बासी बस्तीमा पढ्ने बसेको बच्चा जो रुँदै रुँदै आफ्नो बाबाको काखमा आफ्नो घर के अरे मा डोजो लाउँदा रुँदै रुइरहेको थियो, त्यो बच्चालाई पनि पढ्न पाउने बस्न लेख्न पाउने अधिकार छ कि बोल्न पाउने अधिकार छ
9: बसोबासहरूलाई पनि अलिकति व्यवस्थापन गर्नुपर्छ सरकारले, प्रक्रिया मिलेन होला, विधि मिलेन, पद्धति मिलेन होला, होइन
10: यसमा उहाँहरूले नेपालमा सुकुम्बासीको वास्तविक कति छन् सुकुम्बासी, तिनलाई नेपालको कुन कुन ठाउँमा जग्गा दिने, तराईतिर दिने कि पहाडको कुनै ठाउँ दिने कि ती बच्चा बालबालिकाहरू पढाइ थियो होला, आज के अरे नागार्जुनको ठाँडामा लिएर गएर थापादेलीको सरकारी स्कुल पढ्ने बच्चाहरू एउटा 4 वर्ष 5 वर्ष 6 वर्ष 7 वर्ष 8 वर्ष 10 वर्षको बच्चाहरूको मनोविज्ञान कस्तो भएको थियो होला, हो बालिन शाहले आफ्नो छोरीलाई जति माया गर्नुहुन्छ ती सुकुम्बासी बस्तीमा बस्ने आम नागरिकले पनि छोरीलाई त्यति माया गर्छ। त्यसैले यो विषयमा चाहिँ हामी एकदम क्लियर छौँ, यो सरकार पूर्ण रूपमा असफल भइसकेको छ। एउटै कुरा के छ भने यो सरकारको आयु र हुन्जेलसम्म त्यस कसरी बचाउने र संविधान कसरी जोगाउने भन्ने मात्रै हामीले चिन्ता हो।
9: यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
10: तपाईँलाई पनि धेरै धेरै
9: धन्यवाद। नेपाली कङ्ग्रेसका सहमहामन्त्री प्रकाश रसाईले आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
12: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।

0: मित्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो हो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा तारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिसोम फाइबरनेट
7: यतिखेर हाम्रो बेसमा अर्थवेद एवं नेपाल सरकारका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपाल हुनुहुन्छ. डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
8: गुड मर्निङ
7: डाक्टर साहब. अब प्रदेश सरकारहरूले पनि बजेट ल्याए होइन, कतिपयले मध्यरातमा पनि ल्याएका छन्, यो मलमासको कारणले पनि होला, अब साइन्स साइट हेराएर पनि ल्याए होला नि होइन. सुदूरपश्चिममा त यो राति 12 बजेपछि मात्रै बजेट आयो भन्ने कुरा आइरहेछ. अन्य प्रदेशहरूले पनि बजेट ल्याएका छन्. यो बजेटको समग्रतालाई हेर्दाखेरि चाहिँ कस्तो लाग्दैछ? हिजो अस्तिका बजेट पनि यहाँले हेर्नु भएको छ, अघिल्ला अघिल्ला वर्षहरूका बजेटहरू. प्रदेश बजेट ल्याउने कुरामा र समुन्नत प्रदेश निर्माणको कुरामा चाहिँ कतिको सफल भएका छन् अहिले?
8: होइन, बजेट ल्याउने कुरामा चाहिँ यिनीहरू एक रूपमा जुन देखियो त्यो ठिक हो, राम्रो हो सबै प्रदेशहरूले. तर चाहिँ बजेटमा उही पुराना कार्यक्रमहरू निरन्तरता, अलिअलि ठाउँमा खर्च कटौती गरे पनि खर्च कटौतीको खास चाहिँ प्रावधान राखिएको छैन. पुराना कार्यक्रम र योजनालाई निरन्तरता दिने भनेर सबै प्रदेशले चाहिँ नि महत्त्वाकांक्षी योजना पहिला पनि राखेका थिए, अहिले पनि राखेर लिएर आएको छ, त्यसलाई कन्टिन्युटी गर्ने भनेका छन्. अब यसो हेर्दाखेरि चाहिँ नि उहाँहरूको 60-70 भन्दा बढी खर्च हुने स्थिति देखिँदैन पर्सेन्ट. त्यसमा पनि प्रदेशको चाहिँ नि पुगेको खर्चै पहिला पनि अत्यन्त न्यून हुने हो, केन्द्रकै हाराहारीको स्थिति हो बजेटकै प्रदेशको पुँजीगत खर्च. त्यस कारणले गर्दा अहिलेको ऊ हेर्दाखेरि चाहिँ नि केन्द्रले चाहिँ अलिअलि तलब बढाइदिने स्थानीय स्तरमा भन्ने त्यस्तो खालको कार्यक्रमहरू, मेट्रो चलाउने बागमती प्रदेशले भनेर त्यस्ता त्यस्ता योजनाहरू राखेको छ, जुन भनौँ न एक किसिमले केन्द्र र सङ्घ प्रदेशको दोहोरिएको पनि छ. अनि अर्को चिज चाहिँ नि अब त्यहाँको जुन कार्यान्वयनको स्थिति चाहिँ नि अत्यन्त विक भा हुनाले चाहिँ नि अब उहाँहरूले ल्याउनु त ल्याउनुहुन्छ, ल्याएर चाहिँ कार्यान्वयन हुन सक्दैन.
7: अब अहिलेको अवस्थामा चाहिँ प्रदेशहरूमा जुन किसिमको अब कोशीले पनि बजेट महत्वाकांक्षी नै ल्यायो होइन, त्यसै गरी मध्य प्रदेशमा आयो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम. यो प्रदेशहरूले चाहिँ आफूलाई समुन्नत बनाउन, प्रदेशहरूले चाहिँ आफूलाई अधिकार सम्पन्न बनाउन र बजेट कार्यान्वयनको पाटोमा उनीहरूको चाहिँ अपेक्षित बजेट जस्तो करबाट सङ्कलन हुने कुराहरू होइन, केन्द्र सरकारबाट सहयोग हुने कुराहरू, आफ्नो स्थानीय तहबाट चाहिँ होइन त्यो रकम चाहिँ राजस्वका रूपमा उठाउने विषयहरूमा चाहिँ कतिको स्टेबल छन् हाम्रा
8: हिजोको दिनमा पनि कर र राजस्व उठाउनेमा उहाँहरू त्यतिको र कर विवादका चाहिँ कति 200 भन्दा पनि बढी के अरे ऊ कुरा संसदमा चाहिँ नि स्थानीय सरकारको चाहिँ नि अधिकार सम्बन्धी संशोधन हुन बाँकी नै छ. कति कुराहरू सङ्घले चाहिँ दिएको छैन. र अर्को चिज, जति अहिले बजेट बनेको छ तपाईँ के बाँड्नुहोस् भन्दा, प्रदेश बनिसकेपछि जति पनि बजेट छ सबै बजेट चाहिँ नि यो सरकारको चाहिँ नि अनुदानमा चाहिँ नि आधारित भएर त्यसलाई हेरेर स्थिति हस्तान्तरणदेखि लिएर सबै यो जुन अनुदानका प्रावधानहरू छन् नि,
7: प्रावधानलाई कटेर आयो डक्टर साहब, अलिकति यो नेटवर्क त्यति राम्रो क्लियर आउन सकेको छैन होइन, यहाँको चाहिँ अलिकति कटेर आइरहेछ यो नेटवर्कको त्यति राम्रो नभएर होला डक्टर साहब. अहिले अहिले अहिले क्लियर छ डक्टर साहब, अहिले क्लियर छ.
8: अनि होइन, समस्या कहाँनिर छ भन्दा, प्रदेश भनेको चाहिँ हाम्रो पहिलाको चाहिँ वित्तीय यो जुन हस्तान्तरण जुन छ नि सङ्घबाट हुने विभिन्न चार चाहिँ नि हस्तान्तरणका आधारहरूलाई हेरेर प्रदेशहरूलाई दिइन्छ जुन अनुदान, त्यही अनुदानको आधारमा चाहिँ नि उहाँहरूले आफ्नो बजेटमा बढी निर्भरता हुनुहुन्छ. त्यसले गर्दा आन्तरिक रूपमा चाहिँ नि उहाँहरू करका राजस्वका उसलाई उठाउने र त्यस सम्बन्धी परिमार्जित गरेर अहिले त्यो स्थानीय तहलाई अझै के अरे भनौँ प्रदेशलाई चाहिँ अझै मजबुत गराउनेतिर गएको जस्तो देखिँदैन, किनभने जुन रूपबाट मैले देखिरहेको छु धेरै वर्षदेखि अध्ययन गर्दाखेरि हाम्रो प्रदेश चाहिँ नि कमजोर छ, आर्थिक रूपमा पनि कमजोर छ र उनीहरू क्षमताको आधारमा पनि कमजोर छ। मैले भनिनँ अहिले पनि तपाईँलाई भनौँ त्यहाँको प्रशासनिक र लेखा सम्बन्धी पनि केन्द्रमै निर्भर हुन्छ, प्रशासनिक आधार पनि, त्यसले गर्दा प्रदेश धेरै चिजले कमजोर छ। र एउटा संविधानमा प्रावधान भएको हुनाले उनीहरूले आफ्नो तरिकाले अहिले बजेट लिएर आए, समय पनि लिएर आए, अब अनुशासन पनि प्रदेशको वित्तीय अनुशासन केन्द्रको भन्दा जस्तै जस्तै भने पनि हुन्छ, त्यहाँ पनि वित्तीय अनुशासन चाहिँ नि महालेखाको रिपोर्ट नै हेरौँ, हेर्दाखेरि नै ठ्याक्क देखिन्छ वित्तीय अनुशासन पटक्कै छैन प्रदेशमा पनि। त्यसले गर्दाखेरि प्रदेशको यो जुन डकुमेन्ट छ यो टोटली तपाईँको केन्द्रसँग धेरै चिजहरू मिल्ने र अलि महत्वाकाङ्क्षी यो बजेट सबै र केही हदसम्म चाहिँ नि पहिलाको भन्दा अब वार्षिक के अरे बजेटको आकार घटाएका छन्।
7: अनि यो प्रदेशहरू पनि यो सङ्घको मुख ताक्ने,
8: मोदीले 1 अरब घटाएको 66 अरब होइन, अब कोशीले 1 अरब यस्तै घटाएर होइन, अब तपाईँको अलिकति बढाएको छ कर्णालीतिर भनौँ। त्यस कारणले गर्दाखेरि के देखिन्छ भनेर भन्दा अब उहाँहरूको कम्पिटिसन सङ्घसँग छ, सङ्घलाई हेरेर उहाँहरूले बजेट बनाउनु,
7: यो बजेट चाहिँ निर्माण गर्दाखेरि अब कहाँबाट पैसा आउँछ, कहाँबाट डोनेसन आउँछ, होइन कहाँबाट चाहिँ यसलाई चाहिँ फुलफिल गर्न सकिन्छ भनेर मुख ताक्ने प्रवृत्ति छ नि त, होइन डाक्टर साहब, मुख ताक्ने प्रवृत्ति भयो।
8: अनि अरूसँग डोनेसन छ, माथिबाट कति पैसा आउँछ त्यसलाई आधार बनाएर अरूसँग डोनेसन छ।
7: अब यो भने त के भन्ने, यो त परजीवी जस्तो भयो नि त, होइन सस्टेन भएन,
8: परजीवी जस्तो होइन, प्रदेश भनेको केन्द्रले समानीकरण सम्बन्धी चाहिँ अनुदानको व्यवस्था रोक दिने बित्तिकै प्रदेशलाई चाहिँ एकदमै ठुलो असर पर्छ, त्यसले गर्दाखेरि
7: यो त बोझ भयो नि त डाक्टर साहब, यो राष्ट्रको लागि त होइन,
8: होइन अब के गर्ने तपाईँ, कानुनै त्यो अनुसार चाहिँ उहाँहरूको तर्क के भन्दा कानुन हाम्रो स्वतन्त्र रूपमा हाम्रो चाहिँ कति संशोधन गर्नुपर्ने 200 भन्दा बढी कानुनका बुदाहरू स्थानीय निकाय के अरे स्वायत्ता सम्बन्धी सबै त्यो कानुनहरू छ, कानुनमा चाहिँ प्रदेश स्थानीय निकायको पनि आउँछ, यिनीहरूलाई चाहिँ नि अब संशोधन गरेर बनाउनु पर्ने जुन अधिकार दिनुपर्ने त्यो अधिकार अहिलेसम्म भएको छैन, त्यसले गर्दाखेरि चाहिँ नि यो समस्या डिपेन्डेन्ट नै छ। हिजो जस्तो थियो प्रदेश हामीले बनायौँ, स्थानीय निकाय बनायौँ, तर सबै स्थानीय र प्रदेश निकाय प्रदेश चाहिँ नि केन्द्रमै आश्रित छन् र केन्द्रकै आधारमा चलिरहेछन्, त्यसले गर्दा उहाँहरूबाट केही एक्सपेक्ट चाहिँ नि तपाईँहरूले के अरे हामीले विकास सम्बन्धी निर्माण सम्बन्धी काम चाहिँ नि अहिलेसम्म गर्न सक्ने स्थिति भएको छैन र भोलिको दिनमा के हुन्छ ठ्याम छैन, त्यति हो।
7: अब यो प्रदेशको कुरा गर्ने हो भने चाहिँ प्रदेशलाई समुन्नत बनाउने कुरा, प्रदेशलाई चाहिँ अब होइन यो एक ढङ्गले अब सेल्फ डिफेन्ड बनाउने कुरा चाहिँ प्रदेशमा जुन किसिमका क्रियाकलापहरू गर्न सक्नुपर्छ, अर्थतन्त्रका क्रियाकलापहरू प्रदेशले आफैले पनि त केही योजनाहरू गृह योजनाहरू बनाएर प्रदेशभित्र रहेका स्रोत साधनको प्रयोग गरेर होइन प्रदेशभित्रैलाई चाहिँ रोजगारीको अवसर सृजना गरेर यस्ता कामहरू चाहिँ गर्न सक्दैन उनीहरूले,
8: होइन उहाँहरूलाई थाहा छ यो गर्यो भने चाहिँ हामी अगाडि बढ्छौँ भनेर, त्यसमा उहाँहरूलाई समस्या छैन, आर्थिक समस्या, कार्यान्वयनको समस्या र सरकारको स्थिरताको समस्या प्रदेशमा र कार्यान्वयनको समस्या र प्रदेशमा जुन पुँजीगत खर्च हुन्छ केन्द्रमा भन्दा पनि कम हुने चलन छ प्रदेशमा अझ, त्यसले गर्दाखेरि तपाईँले एक्सपेक्टिङ नगर्नुहोस् कि यी सब यो यो अहिलेको यो सिर्फ ऊ मात्रै गरे
7: अब यसरी त यो संघीयता कार्यान्वयनमा पनि त जटिलता थप्यो नि त डाक्टर साहब, होइन यसरी त अब कसरी चाहिँ संघीयता कार्यान्वयन हुन्छ, होइन कसरी चाहिँ देश बन्छ, कसरी राष्ट्र बन्छ,
8: कार्यान्वयन त अब राजनीतिक दलहरू प्रतिबद्ध भएर जुन अधिकार दिने स्थानीय दल प्रदेशलाई र प्रदेश स्थानीय तह र संघबीच जुन रूपमा चाहिँ नि गर्नुपर्ने हो त्यो चाहिँ नि हुन सकेन, नसकेको हुनाले यो स्थिति आएर हामी जिम्मेवार पनि भएनौँ, राजनीतिक दलहरू जिम्मेवार भएन यसमा, जसले गर्दाखेरि उनीहरूको जुन रूपमा अगाडि बढ्नुपर्ने हो ढिकझिक गर्दै नै प्रदेश पनि र स्थानीय निकाय पनि बढेको छ, ऊ यो कि पद ओगटेर बसे जस्तो मात्रै देखिने हो ठाउँ ठाउँमा धेरै प्रदेशमा पनि स्थानीय निकाय प्रदेशमा, जसले गर्दाखेरि राजस्व बढी खर्च हुने स्थिति, सरकारको चाहिँ नि दायित्व बढ्ने, होइन दायित्व भनौँ न, तपाईँलाई अस्ति पनि मैले भने कि 1.5 खरबको चाहिँ नि दायित्व हो, अहिले पनि राजस्व र चाहिँ नि हाम्रो चाहिँ नि अनिवार्य दायित्वमा फरक छ सङ्घमा, त्यसले गर्दाखेरि दायित्व बढाउने काम मात्रै गरेका हो कि जस्तो लाग्छ। तर यो चाहिँ नि आफ्नो अधिकारको सुरक्षित गरेर आफ्नो क्षेत्र आफै विकास गर्ने सोचबाट निर्माण भयो, तर त्यो भएन, हामी अत्यन्त आश्रित भयौँ, आश्रित हुँदाखेरि यो स्थिति आयो।
7: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण सुझाव र सबैका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो पूर्व गभर्नर अर्थविद डाक्टर सुरञ्जीवी नेपाल। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: का साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोजभतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
3: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: बैंकिङ खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट बैंकिङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर्दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर्दिमो न्यो ताने सतर्क ताना ठगरे क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
6: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
7: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।

क्यों घासा वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 60 917 र 98560 60 867।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9742-82-0000।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य। तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भोइ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ,
1: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ। तर बुझाउने पो कसरी?

देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो बिक

न त भने सिङ्गापुर न तायो रेला भएको दोख बन्द गर्यो देश डुबाउने खेला आफ्नो कान्ड लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी छेपा

ए मङ्गो प्रदेश धेरै संसद पाल्दा पर्यो ऋण न विकास न आमदानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ जो सत्तामा पुगे पनि देश

दलित धुरु जति धनी सफल शिक्षित भानी, ठुला जातको हेर्ने नजर उस्तै छ मन मानी। संविधानको धारा होइन हेर गाउँको धारा, मान्छेबाट मान्छेहरू पशु

विश्व भन्दा बीसौँ वर्ष हामी पछि पर्यौँ, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौँ। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: DFM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल।

0: जस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058500700,
1: 9460404

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट

0: क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
7: 9856342334।
8: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363, 9856607917 र 9856608।
0: सूचना
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
0: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 9828280080, 9815104539।
5: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा। हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856253080, 9914852518 र 9065153332।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ, होइन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
4: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
4: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
4: उचित छात्रवृत्तिको व्यवस्था,
5: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
4: स्वस्थ चमेना गृहको व्यवस्था,
5: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
4: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली तनहुँ।
6: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याब घटना तल आफिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
7: सतर्क तन ठगे तब त क्या जोगिना
8: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
0: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास दुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना सूचना सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9111751760।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9410061, 9066673344।
11: फुलको आँखामा फुलै संसार,
12: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
12: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
12: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको

0: किशोर पूर्णकला विशी र करण परियार शब्द तथा लय सिर्जना दीपक विश्वकर्मा एरेन्जर यमन खनाल पीआरबीटी महिला आवाजमा 6054-1246 पुरुष आवाजमा 6054-1247 उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल 9894-40400
1: दमौली FM 94.2 समुदाय को आवाज
2: हैन सन्देश के भयो तिमीलाई बडो चिन्तामा देखिन्छौ त के सोचिराछौ
3: लौरी हुने सपना थियो भर्तुन जाऊ भनेको दाँत भनी केलहार सत्यनाश पारो
2: ए यति कुरामा नि के को टेन्सन लिएर होला ढोरबराई डेन्टल केयरमा जाऊ न तिम्रो समस्याको समाधान त्यही हुन्छ
3: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस् विश्वास तपाईँको सेवा हाम्रो हाम्रा सेवाहरू नदुखाइकन दाँत फुकाल्ने
2: नमिलेको दाँतहरू मिलाउने
3: दाँत सफा गर्ने र टल्काउने मुख गनाउने रोगको उपचार मुखमा पुरै दाँत राख्ने
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 9864065102 9864607480 पुनश शनिबार सेवा बन्द रहनेछ
4: सिद्धार्थ बैंक क्यारे जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
7: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
6: 9805700700
7: 9864604344

0: शीला क्यासेट सेन्टर सगौरव प्रस्तुत गर्दछ देवेन्द्र खत्रीको लोक दोहोरी गीत सनसनी। भद्रवलीको उत्कृष्ट लय सृजना अनि देवेन्द्र खत्रीको उत्कृष्ट शब्द सृजना भित्र टंक तिमल सिन्हा र टीका फुनको सुमधुर आवाज लोक दोहोरी गीत सनसनी अब बजारमा।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
0: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: www.freenepalisang.com।
1: दमौली FM 94.2 समुदाय को आवाज।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827848448, 9846554595 र 9840611818।
5: अनि तयो कागज के मेछि वा?
6: अँ झिल्काई,
5: के पर्सनल नम्बर ब्लक लै वधि?
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
5: अनि बैंगरी?
6: बैंगरी?
5: अँ
6: चर चाहिँ तले लल पर्दी
5: चम लल पर्दी न, आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिस्या आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9413383290, 9811751760।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
13: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
11: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
13: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर

0: ज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560608 67।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563363444, 98560606656।
3: दमौली FM 94.2 समुदायको आवाज।

सानैदेखि त कपालदै यहाँसम्म आएँ। मेरो बाबाको साथसुटीसँगै तिम्रो साथ पाएको थिएँ। लाग्थ्यो मेरो बाबाको अभाव तिमीले हुन दिन्नौ। अनगिन्ती सपना देखाई, एक दिन पनि खुसीको छेड देख्न नदी सदा सदाको लागि पराय भयो। ठिक छ, तिम्रो दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। म यो ठाउँमा होला नहोला, तर स्वर्गमा अवश्य भेट हुनेछ। सानो, म तिम्रो सामु कहिले आउने छैन। तिमी जहाँ जानु सुखी रहनु है।

0: तिम्रो आँखा देख्दैन? मान्छेको ज्यान जा भए के हुन्थ्यो? त्यसमा लाएर पनि आँखा देख्दैन क्या?
1: आँखै देखेन भन्छ त यति राम्रो ड्राइभर नेपालकै राम्रो जस्तो लाग्छ होइन?

0: समुदायको आवाज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना सूचना सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती

0: दमोलिया FM 94.2 समुदाय को आवाज।
1: कॉलेज अफ मेडिकल साइंसेज भरतपुर को स्वास्थ्य परीक्षण संबंधी सूचना, नसा, पेट, मुटु, हाड़ जोर्नी, छाला, दाँत तथा मृगौला को परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेत को सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा संपन्न इस कॉलेज अफ मेडिकल साइंसेज भरतपुर में विषय विशेषज्ञ द्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-058-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजुभाइको के को गफगाफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 3341।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: DFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्यों दे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्की के गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय ब्याङ्की नेल पर दिमो न्यो तानी सतर्क ताना बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816-64-63,
11: 9560-43-234।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
12: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560-25-380, 9014-18-52-18 र 9065-15-332।

0: दमोलिया FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: र पर निर्भर भएको पूर्व गभर्नर नेपालको टिप्पणी। 609 पालिका र 64 जिल्लामा रासोपाको अधिवेशन सम्पन्न। सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित। ट्राफिक प्रणालीमा सुधार नगरी काठमाडौँको सड़क ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी। नियम मिस्नेलाई 50,000 जरिवाना प्रस्ताव। चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह। अमेरिकामा वायुसेनाको बम वर्षक विमान दुर्घटना। 2 बोइङ कर्मचारी सहित 8 जनाको मृत्यु। अमेरिका र इरानको सम्झौताको अस्पष्टताले तेलको मूल्य फेरि उकालो। इन्डोनेसियामा 6.7 म्याग्निच्युडको भूकम्प। र फिफा विश्वकपमा न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा टुङ्गियो। आज राति उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै एम्बाम्पेलाई इतिहास रच्ने मौका।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बिहान 11 बजेबाट शुरू भएको बैठकमा विधेयक 2083का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहेको छ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ, जस अनुसार आज विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय, कानून मन्त्रालय, पूर्वाधार, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र तथा अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्र योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल जारी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितका सम्बन्धित मन्त्री अनुपस्थित नभएका कारण बैठक निष्कर्ष विहीन भएको छ। मंगलबार बसेको बैठकमा उनीहरूको अनुपस्थितिबारे सांसदले प्रश्न उठाएका छन्। मन्त्री बिनाको बैठकको औचित्य नहुने भन्दै बैठक निष्कर्ष विहीन भएको छ। समितिको बैठकमा बोल्दै सांसद वासुना थापाले पूर्वाधार विकाससँग सम्बन्धित मन्त्री समितिप्रति गम्भीर नभएको आरोप लगाउनुभयो। सांसद थापाले दुलामी सड़क र निर्माणाधीन सड़कका विषयमा मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्न सोध्न र जवाब लिनुपर्ने भए पनि मन्त्रीहरू नआउँदा छलफल निष्कर्ष विहीन हुने गरेको गुनासो गर्नुभयो। त्यस्तै सांसद नीता घतानीले समितिको बैठक सञ्चालन प्रक्रिया र मन्त्रीको अनुपस्थितिलाई लिएर आपत्ति जनाउनुभयो। महत्वपूर्ण बैठकमा मन्त्री उपस्थित नहुनु र अन्तिम समयमा आएर मात्रै थाहा हुनु समितिको कार्यशैलीमाथिको प्रश्न भएको उहाँको भनाइ छ। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र नेशनल कमिटी अफ दि पीपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच मंगलबार बिहान भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल चीन सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्री खनालले जानकारी दिनुभएको छ। छलफलमा विकास, सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा दुई देशका नागरिक बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो। परराष्ट्र मन्त्री खनालले नेपाल र चीनबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने विषयमा चिनिया पक्षको दृढ़ प्रतिबद्धताको प्रशंसा गर्नुभएको छ। उहाँले दुई देशबीचको आपसी सहयोग र साझेदारीलाई थप विस्तार गर्दै लैजान दुवै पक्ष सकारात्मक रहेको बताउनु भएको छ। जेठ 1 गते चीन भ्रमणमा निस्कनुभएका मन्त्री खनालले हिजो चिनिया विदेश मन्त्री वाङीसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो। मन्त्री खनाल भोलि नेपाल फर्किनुहुनेछ। चीनको राजधानी बेजिङमा भएको उक्त भेटलाई नेपाल चीन सम्बन्धलाई थप मजबूत बनाउने दिशामा महत्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ। नेपाल राष्ट्रपतिका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले प्रदेश सरकारले ल्याएको आर्थिक वर्षको बजेट अत्यन्त महत्वाकांक्षी र कार्यान्वयन हुन नसक्ने प्रकृतिको रहेको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै उहाँले प्रदेश सरकारहरू आन्तरिक कर र राजस्व संकलन गर्न पूर्ण रूपमा असमर्थ देखिएको बताउनु भएको छ। हालको प्रदेश बजेट केवल संघीय सरकारले दिने अनुदानमा मात्र आधारित रहेको उहाँको दावी छ। स्थानीय स्तरमा आमदानीका नयाँ स्रोतहरू पहिचान गर्न नसक्दा प्रदेशहरू आर्थिक रूपमा निकै कमजोर बनेको र हरेक कुरामा शंकै मुख ताक्ने प्रवृत्ति बढ़ेको उहाँले बताउनुभयो। ऐन कानूनमै प्रदेश र स्थानीय तह केन्द्रमा आश्रित हुने व्यवस्था रहेकाले गुड गभर्नेन्सका लागि ती कानूनहरू तत्काल संशोधन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रदेशहरूले कतिपय नीतिगत कुरामा औपचारिकता मात्र पूरा

0: 9 वटा पालिका र 64 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार 4,363 वडा 609 पालिका र 64 जिल्लामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नभएका जिल्लाहरू कर्णाली प्रदेशमा डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशमा रूकुम पूर्व, गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ, मध्य प्रदेशमा धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्। अधिवेशन प्रक्रिया शुरू भई स्थगन दिएका जिल्लाहरूमा सिन्धुपाल्चोक, सिडाहा, महोत्तरी, रौतहट रहेको जनाइएको छ। त्यसै गरी कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मध्य प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको छ। सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट 358 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। विष्टका प्रतिद्वन्दी जनक सिंह धामीले 154 मत पाउनु भएको छ। नवनिर्वाचित सभापति विष्ट यसअघि रासुबा सुदूरपश्चिम प्रदेशको तदर्थ समितिका सभापति हुनुहुन्थ्यो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सिंहदरबार स्थित निर्माणाधीन संसद भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउण्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भने निश्चित मिति भने तय भएको छैन। पटक पटक म्याद थपे पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अरियालले असार 1 गते निर्माणाधीन संसद हलको निरीक्षण गर्नु भएको थियो। संसद सचिवालयका कर्मचारीहरूसहित निरीक्षण पुग्नुभएका उहाँले निर्माण सम्पन्न हुने एकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। साथै समयमै काम सम्पन्न नभई दैनिक 1 करोड़ रूपियाँसम्म जरिवाना तिराउने चेतावनी समेत दिनुभएको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्लेले काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरी आगामी 2 वर्षभित्र सड़कमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिनुभएको छ। संघीय संसदको पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन सम्बन्धी प्रस्तुति गर्दै एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधि मैत्री नहुँदा समस्या जटिल बन्दै गएको बताउनुभयो। एसएसपी काफ्लेका अनुसार नेपालमा हाल करिब 65 लाख सवारी साधन दर्ता भएकामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत 20 लाख सवारी साधन कुर्ने गरेका छन्। यति ठूलो संख्यामा रहेका सवारी साधन व्यवस्थापनका लागि देशभर जम्मा 2500 देखि 2600 हाराहारीमा मात्रै ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभएको छ। त्यस्तै हरेक दिन औसत 2000 देखि 3500 भारतीय सवारी साधन नेपाल भित्रिने गरेको र ती गाड़ीहरूको भार वहन क्षमताको उचित अनुगमन हुन नसक्दा सड़क छिट्टै बिग्रिने गरेको उहाँको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल ताल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्न चैते धान खेतीको संरक्षण र विस्तारमा जोड़ दिएको जनाएको छ। धान चामल उद्योगी सहित

0: सरकारवाला निकायसँग आवश्यक समन्वय गरी किसानबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले विशेष जोड़ दिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेका 20 निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ़ाएको छ। विभिन्न सार्वजनिक निकायबाट काममा ढिला सुस्ती तथा लापरवाही गरेको भन्दै सिफारिश आएपछि 7 दिनको अल्टिमेटम दिँदै कार्यालयले आवश्यक कार्यवाही प्रक्रिया थालेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाको दक्षिणी क्यालिफोर्निया स्थित एडवर्डस एयरफोर्स बेसबाट उडान भर्ने बित्तिकै अमेरिकी वायुसेनाको एक B-52 बम वर्षक विमान दुर्घटनाग्रस्त हुँदा 2 बोइङ कर्मचारी सहित 8 जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समयअनुसार बिहान 11:20 बजे विमान नियमित परीक्षण उडानमा रहेका बेला उक्त दुर्घटना भएको। दुर्घटना यति भयानक थियो कि त्यसपछि आकाशमा निकै माथिसम्म कालो धुवाको मुस्लो देखिएको थियो, जुन माइलो टाढाबाट समेत स्पष्ट देखिएको थियो। प्रारम्भिक अध्ययन अनुसार दुर्घटनापछि कोही पनि जीवित बस्न सक्ने स्थिति नरहेको आधारहरू देखिएका छन्। त्यस्तै अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सम्झौताका विस्तृत विवरणहरू स्पष्ट नहुँदा र विश्वकै प्रमुख जलमार्ग स्ट्रेट अफ हर्मुजबाट तेल आपूर्ति सुचारू हुन सोचेभन्दा बढ़ी समय लाग्ने देखिएपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार तेलको मूल्य फेरि बढ़ेको छ। बजारमा देखा परेको यस चिन्ताका कारण ब्रेन्ट क्रूड फ्युचर्सको मूल्य प्रति ब्यारेल 26 सेन्ट अर्थात 0.3% बढ़ेर 83.42 डलर पुगेको छ। त्यस्तै मध्य इण्डोनेसियामा मंगलबार 6.7 म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हालसम्म कुनै हताहत वा क्षतिको रिपोर्ट भने गराएको छैन। मध्य सुलावेसी प्रान्तको पालुमा दक्षिण पूर्वमा बिहान 10:27 भूकम्प गएको जनाइएको छ। इण्डोनेसियाको मौसम विज्ञान जलवायु विज्ञान जियो फिजिक्स एजेन्सीका अनुसार भूकम्प पालु र सिगिममा भूकम्पको ठूलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ। दक्षिण पूर्वी एसिया राष्ट्र इण्डोनेसियाको विशाल द्वीप समूह प्रशान्त रिंग अफ फायर लगायतमा यसको स्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज भएको खेलमा न्यूजील्याण्ड र इरान बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा समाप्त भएको हो। न्यूजील्याण्डका इलाइजा जस्टले खेलको 7 मिनटमै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। त्यसपछि इरानले खेलको 32 मिनटमा रोजाई यानको उत्कृष्ट गोल मार्फत खेल बराबरीमा ल्याएका थिए। त्यसै विश्वकप फुटबल अन्तर्गत आज राति एउटा मात्रै खेल हुँदैछ। समूह आएको खेलमा आज फ्रान्स र सेनेगल भिड्दैछन्। दुवैले एकअर्कासँग प्रतिस्पर्धी गरिरहँदा 24 वर्ष अघिको त्यो भिडन्त सम्झनै पर्ने जनाइएको छ। जति बेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले 1-0 स्तब्ध पारेको थियो। पछिल्ला 7 मध्ये 4 संस्करणमा टोलीले फाइनल खेलेको छ। 21 शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो फ्रान्स। विश्वकपको अघिको मैत्रीपूर्ण खेलमा आइभोरी कोष्टसँग 2-1 पराजय बेहोरेपछि स्टार खेलाड़ीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न शुरू भएको थियो। एम्बाम्पेले कतार विश्वकपको फाइनलमा आफ्नो जादू देखाइसकेका छन् भने यसपालि पनि उनले त्यो लयलाई समाप्दै उपाधि नै चुम्ने अपेक्षा गरिएको छ। समूह आईको अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्ने भएका छन्। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी। मन्त्रीको अनुपस्थितिले पूर्वाधार समितिको बैठक निष्कर्षविहीन। परराष्ट्र मन्त्री खनाल र चिनिया नेता वाङबीच वार्ता। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। निर्माणाधीन संसद भवन निर्माण अन्तिम चरणमा। प्रदेश बजेट महत्वाकांक्षी र परनिर्भर भएको पूर्व गवर्नर नेपालको टिप्पणी। 609 पालिका र 64 जिल्लामा रासोपाको अधिवेशन सम्पन्न। सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित। ट्राफिक प्रणालीमा सुधार नगरे काठमाडौँको सड़क ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी। नियम मिच्नेलाई 50,000 जरिवाना प्रस्ताव। चैत्य धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह। अमेरिकामा वायुसेनाको बम वर्षक विमान दुर्घटना 2 बोइङ कर्मचारी सहित 8 जनाको मृत्यु। अमेरिका र इरानको सम्झौताको अस्पष्टताले तेलको मूल्य फेरि उकालो। इण्डोनेसियामा 6.0 म्याग्निच्युडको भूकम्प। र विश्वकपमा न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा टुङ्गियो। आज राति उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै एम्बाम्पेलाई इतिहास रच्ने मौका। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848848, 9846554595 र 9460611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजे खोजे निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 98065317350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350
2: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
2: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
1: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
3: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40
0: दमौली FM 94.2 समुदायको

0: 65565025
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058007000,
4: 98460 40344।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्ति।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066673344।
5: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805641437।
6: ब्यास 3 प्रशासन चोक, दमौली।
7: दमौलिया FM 94.2 समुदायको

0: 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा
2: दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9556034।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363363, 9856607917 र 9856608667।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 9828280080, 9815104539।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560-63-444, 9560-60-656।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
5: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
5: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
5: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडा

0: च्यान्डलहरू पाइन्छ नि।
1: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडा

0: यो संसारमा पनि त्यसमाथि पनि सोध्नु हुनु परेको बेकार रहेछ।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
5: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
5: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
5: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
6: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
5: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
7: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
6: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
7: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: यो समय दमौली एफएम को हो।
4: यति बेला दिउँसोको 3 बजेको छ।
3: इट्स 3 PM।
5: समयको ख्याल राखौ। 3 बज्यो।

n'est pas. सुकुम्बा को समस्या समाधान गर्न हरको साम्पाङको माग राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ सरकारको ताकेता न्यूनतम समर्थन मूल्य निर्धारण गरिए पनि बजारमा कार्यान्वयनमा चुनौती प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता 47 अर्ब भन्दा माथि सरकारी भवनभित्र रहेका गैर सरकारी संस्था 7 दिनभित्र हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत कानूनी अस्पष्टता र समस्या दीर्घकालीन रूपमा समाधान हर्मोज खुल्ने भएपछि घट्यो कच्चा तेलको मूल्य शान्ति खाकाका पूर्ण शर्तहरूबारे अझै पनि अनिश्चितता कायमै र विश्वकप फुटबलमा आज राति उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै एम्बाप्पेलाई इतिहास रच्ने मौका न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा टुङ्गियो

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको अभिव्यक्ति बारे आज पनि विपक्षीले खोजे जवाब सम्बन्धी खबरबाट। प्रतिनिधि सभाको बैठकमा आज पनि प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाब माग गरिएको छ। बैठकमा प्रधानमन्त्रीको धारणा रेकर्डबाट हटाउन माग गरिएको हो। नेकपा सांसद परमेश हमालले प्रधानमन्त्री जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाब माग गर्नुभयो। कंग्रेसका रेखा कुमारी यादवले विगतमा केटाकेटीलाई ललिपप देखाए जस्तो परराष्ट्र मन्त्रीले बोलेर नहुने बताउनुभयो। यता श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुम्बासी समस्या समाधान गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सप्तरीको राजविराजमा 85 वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू धनै पूर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराउनुभयो। 70 बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पूर्जा नपाउनु न्यायपूर्ण नभएको उहाँको छ। यस्तै उहाँले प्रधानमन्त्री बालेन शाहको नेपालले पनि भारतको अन्य अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले मध्यपूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई आज पक्राउ गरेको छ। अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरिएको हो। यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिएका छन्। अर्का एकजना व्यक्ति पनि पक्राउ परेको स्रोतले बताएको छ। उनीहरू सुरक्षा निगरानीमा रहेका छन्। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरे हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खुलेको थियो। यससँगै विधायन ऐन 2081 दफा 35 का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य खारेज हुँदा कानूनी रिक्तता भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजरेलले मनसुनजन्य प्राकृतिक विपद र तातो हावा लुको जोखिमका सन्दर्भमा सरकारको पूर्व तयारी र योजनाबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यान आकर्षण गराउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारी भवन तथा संरचनाभित्र सञ्चालनमा रहेका गैर सरकारी प्रकृतिका संघ संस्थालाई 7 दिनभित्र हट्न निर्देशन दिएको छ। कार्यालयले एक अत्यन्त जरूरी सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार संस्था दर्ता ऐन 2034 बमोजिम कार्यालयमा दर्ता भएका काठमाडौँ जिल्लाभित्रका विभिन्न गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संस्थाहरूले सरकारी तथा सार्वजनिक निकायका भवन वा संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएको छ। प्रशासनले यस्ता संघ संस्थालाई 7 दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी

0: परिषदको 24 चैत 2082 को निर्णय अनुसार आर्थिक वर्ष 82-83 लागि चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिए पनि बजारमा यसको कार्यान्वयनमा चुनौती देखिएपछि मन्त्रालयले सक्रियता देखाएको हो। मन्त्रालयका अनुसार हाल नेपालमा वार्षिक करिब 7 लाख टन चैते धान उत्पादन भइरहेको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महीनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता 47 अर्ब भन्दा माथि आएको छ। उद्योग विभागका अनुसार वैशाख मर्शान्तसम्म 47 अर्ब 61 करोड 69 लाख 46 हजार रुपियाँ बराबर एफडीआई स्वीकृत भएको हो। यस अवधिमा अटोमेटिक रूटबाट 7 अर्ब 71 करोड र अप्रुभल रूटबाट 39 अर्ब 90 करोड रुपियाँ बराबर एफडीआई स्वीकृत भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। सोमबारको भारी गिरावटपछि रातभर बढेको कच्चा तेलको मूल्य मंगलबार बिहान पुनः केही ओह्रालो लागेको छ। लगानीकर्ताहरू पश्चिम एसियाको द्वन्द्व अन्त्य गर्न अमेरिका र इरान बीच भएको सम्झौताको थप विवरण पर्खिरहेका कारण यस्तो भएको हो। अन्तर्राष्ट्रिय मूल्यको मापदण्ड मानिने ब्रेन्ट क्रुड फ्युचर्स आज बिहान 0.53% घटेर प्रति ब्यारल 82.74 डलरमा कारोबार भएको देखिएको छ। उता विदेश करको खबरमा, मालदिव्समा पछिल्लो समय बढ्दै गएको दादुराको प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले भारतले 20,000 डोज दादुरा विरूद्धको खोप र करिब 3 टन चिकित्सा सामग्री हस्तान्तरण गरेको छ। माले स्थित स्वास्थ्य मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच मालदिव्सका लागि भारतीय उच्चायुक्त जी बाल सुब्रमण्डमले 20,000 डोज दादुराको खोप र करिब 3 टन औषधि तथा चिकित्सा सामग्रीको खेप त्यहाँका स्वास्थ्य मन्त्री गिला अलीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। अब खेलकुद। विश्वकप फुटबल अन्तर्गत आज रात एउटा खेल हुँदैछ। समूह आईको खेलमा आज फ्रान्स र सेनेगल भेट्दैछन्। दुवैले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका 24 वर्ष अघिको भिडन्त सम्झिनुपर्ने हुन्छ। जति बेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले 1-0 स्तब्ध पारेको थियो। पछिल्ला 7 मध्ये 4 संस्करणमा टोलीले फाइनल खेलेको छ। 21औं शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो फ्रान्स। विश्वकप अघिको मैत्रीपूर्ण खेलमा आइभोरी कोस्टसँग 2-1 पराजय बेहोरेपछि स्टार खेलाडीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न शुरू भएको छ। एम्बाप्पेले कतार विश्वकपको फाइनलमा आफ्नो जादु देखाइसकेका छन्। यसपालि पनि उनले त्यो लयलाई समाप्दै उपाधि चुम्ने अपेक्षा गरिएको छ। समूह आईको अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्ने भएका छन्। यता फिफा विश्वकप 2026 अन्तर्गत आज भएको खेलमा न्यूजील्याण्ड र इरान बीचको खेल बराबरीमा सकिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रधानमन्त्रीको अभिव्यक्तिबारे आज पनि संसदमा विपक्षीले खोजे जवाब, सुकुम्बासीको समस्या समाधान गर्न हर्क साम्पाङको माग, राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ। चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता, न्यूनतम समर्थन मूल्य निर्धारण गरी

ये पनि बजारमा कार्यान्वयनमा चुनौती प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता 47 अर्ब भन्दा माथि सरकारी भवनभित्र रहेका गैर सरकारी संस्था 7 दिनभित्र हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत कानूनी अस्पष्टता र समस्या दीर्घकालीन रूपमा समाधान भारतद्वारा मालदिप्सलाई 20,000 डोज दादुरा विरूद्धको खोप र चिकित्सा सामग्री हस्तान्तरण हर्मुज खुल्ने भएपछि घट्यो कच्चा तेलको मूल्य शान्ति खाकाका पूर्ण शर्तहरू अझै पनि अनिश्चितता कायमै र विश्वकप फुटबलमा आज राति उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै एम्बाप्पेलाई इतिहास रच्ने मौका न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा टुङ्गियो यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एन आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: BFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमुद बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98412-0740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: टोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 9803880384, 9846739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया
0: 065-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9508500700,
6: 9846604344।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: अनि तयो कागज के मेछि वा
3: अ झिल्काई के पर्सनल नम्बर ब्लक लै वदि
4: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइ र ब्लक लै र खलखाई
2: अनि बैंगरी
4: बैंगरी
2: अ
4: चर चाहिँ तली लल पर्दि
2: चम लल पर्दि न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै बिष आफैन बैंक देबिनि जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
10: 9556043234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफगाफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646739।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर,

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: अनि तयो कागज के मेछि वा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लै वदि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चार सय तली ललपर्दि
2: चम ललपर्दि न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफैन बैंक देबिनि जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683।
9: 9556342334।
10: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: यो समय दमौली एफएम को हो।
4: यति बेला साँझको 5 बजेको छ।
3: इट्स 5 पीएम।
5: अनि तयो कागज के मेछि वा?
6: अ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: अ
6: चार सही तली लल पड़ती,
5: सम लल पड़ती ना, आप ही ना मोबाइल नंबर फेर दिया बदेरा ब्लॉक तैयार विषय, आप ही ना बैंक दे बिनी जानकारी पील पर हिम, दे आप ही ना बैंक खाते ही ना जानकारी, और ही ना योरी थोनी बद क्या सचेत तल पर हिम,
6: सतर्कता ना ठगी तब द क्या जोगी ना,
7: सिद्धार्थ बैंक र क्या ले जन हितरी जारी संदेश,
8: सिद्धार्थ बैंक संबंध सदै भरी लाई।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
11: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
11: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
12: 9856043234।
13: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
14: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजु भाइको के को गफ गफ हुँदैछ?
13: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
13: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9046739131।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153323।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 9856703119।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64 644 98 560 66 56।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
2: प्रोप्राइटर केसी कान्छा। सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
7: चमिच्यो चौदा क्यामे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिया मुई खातरी खै हाम्रो
8: खै खै बौ कोई लोटरी भर्दिलु वा
9: आङी चमिच्यो लोटी पर्दिउ छामताई गुदि
8: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
10: सतर्कता न ठगदिब त क्या बचेन।
11: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश।
12: सिद्धार्थ बैंक, संबंध सदैव भरिलाई।
13: माखमली चोली माथि
14: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98 4 13 38 290, 98 1 71 51 760।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनहुँ
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रूप 1200 प्रति महीना में सर्थरु लागू होने चं छिटो बने गई Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै माधव दुलालको नमस्कार।
1: पासपोर्ट खरिद सम्बन्धी अनियमितता प्रकरणमा महानिर्देशक अर्याल पक्राउ, अन्य अधिकारीहरू पनि अनुसन्धानको घेरामा। सभामुख प्रतिनिधि सभा बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै नियमापत्ति।
0: नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा हेर्दा हेर्दैमा राखियो। मध्य प्रदेशका 136 स्थानीय तहका प्रयोगशाला कर्मचारी आन्दोलनमा 7 महिनादेखि तलब नपाएको गुनासो।
1: चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता। न्यूनतम समर्थन मूल्य निर्धारण गरिए पनि कार्यान्वयनमा चुनौती। चालू आर्थिक वर्षको 11 महिनामा 10.79 अर्ब राजस्व संकलन।
0: इरानसँग सम्झौताले ट्रम्प समस्यामा आफ्नै पार्टी र मन्त्रीहरूले दिएनन् साथ। राष्ट्रसङ्घद्वारा अमेरिका इरान सम्झौताको स्वागत। भारतद्वारा मालदिप्सलाई 20,000 डोज दादुरा विरुद्धको खोप र चिकित्सा सामग्री हस्तान्तरण।
1: र विश्वकप फुटबलमा आज राति उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै एम्बापेलाई इतिहास रच्ने मौका। भोलि बिहान अर्जेन्टिना र अल्जेरिया आम्ने सामने हुने। लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्य।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर सुरु गरौं। पासपोर्ट छपाई भ्रष्टाचारमा महानिर्देशक पक्राउ सम्बन्धी खबरबाट। पासपोर्ट खरिद सम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई आज पक्राउ गरेको हो। राहदानी छपाई अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेको हो। साथै ठेकेदार सिद्धार्थ थापालाई पनि आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा परराष्ट्रका केही उच्च अधिकारी पनि अनुसन्धानको दायरामा रहेको अख्तियार स्रोतले बताएको छ। अख्तियार स्रोतका अनुसार राहदानी विभागले गरेको ई पासपोर्ट तथा सम्बन्धित सामग्री खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको थियो। सोही अनुसन्धानका क्रममा महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएर बयान तथा थप प्रमाण संकलनको प्रक्रिया अघि बढ़ाइएको बताइएको छ। टेक्निकल कमिटिको सिफारिश विपरीत पासपोर्ट छपाईको जिम्मा अनधिकृत रूपमा आईडीई मियालाई दिएपछि यस विषयमा अख्तियारले छानबिन गरिरहेको छ। आईडीई मियाको नेपालभित्रको व्यवस्थापन र बिचौलिया सञ्जालमा सिद्धार्थ थापा लगायतको भूमिका रहेको बताइएको छ।
0: प्रतिनिधि सभाको बैठकमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ माग भएको छ। नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाफ माग गर्नुभयो। काँग्रेसकी रेखा कुमार यादवले विगतमा केटाकेटीलाई ललिपप देखाए जस्तो परराष्ट्र मन्त्रीले बोलेर नहुने बताउनुभयो। यस्तै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको खुट्टा भाँचिदिने भनेर दिएको अभिव्यक्ति कानूनी शासन विपरीत भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले काम नगर्ने निर्माण व्यवसायलाई कानूनी प्रक्रिया अवलम्बन गरी कार्यवाही गर्न सकिने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुम्बासी समस्या समाधान गर्न माग गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सप्तरीको राजविराजमा 85 वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू धनी पूर्जाको माग गर्दै 1 महिनादेखि आन्दोलित रहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले मध्य पूर्वमा युद्धविराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
1: यता प्रतिनिधि सभा बैठकमा आज नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले अनौठो नियमापत्ति गर्नुभयो। उहाँले सभामुख बैठकमा प्रवेश गर्दा दुईजना मन्त्री नउठेको भन्दै नियमापत्ति गर्नुभएको हो। प्रतिनिधि सभा नियमावलीको नियम 20 कमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान व्यक्त गर्नुपर्ने व्यवस्था छ, तर दुईजना मन्त्री नउठेपछि महरले नियमापत्ति जनाउनु भएको हो। यो सदन गरिमा र मर्यादा हामी सबैको जिम्मेवारी र दायित्व हो। सदनको गरिमा र मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ, महरले भन्नुभयो। सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान गर्नुपर्ने भन्नेछ। दुईजना मन्त्री उठ्नु भएन, यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ। त्यो भिडियो रेकर्ड चेक गरेर रूलिङ गर्न आग्रह गर्छु, उहाँको भनाइ थियो। महरले नउठेका दुई मन्त्रीको नाम भनी लिनु भएन, तर सांसदहरूका अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा अर्थमन्त्री सोनिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल उठ्नु भएको थिएन। उहाँहरू पहिलो लहरको आफ्नो सीटमा बसिरहनु भएको थियो।
0: नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाका अझको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले असन्तुष्टि जनाउनु भएको हो। बजेटमाथिको बहसमा भाग लिँदै दुलालले इतिहासलाई वस्तुपरक ढंगले विश्लेषण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आर्थिक वर्ष 2065-66 पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले 60% ठूलो आकारको बजेट ल्याएर राजस्वको दायरा र अर्थतन्त्रको आकार बढ़ाएको स्मरण उहाँले गराउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजरेलले मनसुनजन्य प्राकृतिक विपद र तातो हावा लूको जोखिमका सन्दर्भमा सरकारको पूर्व तयारी र योजनाबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यान आकर्षण गराउनुभयो। क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधबारदेखि नेपालको पूर्वी भाग कोशी प्रदेशबाट मनसुन शुरू भई अत्यधिक वर्षा क्लाउड वर्स्ट रेन हुने सम्भावना रहेको छ।
0: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खोलेको थियो। यसअघि विधायन ऐन 2081 दफा 35 कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य खारेज हुँदा कानूनी रिक्तता भएको थियो। उक्त समस्या समाधानका लागि असार 1 अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह DMHCH समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
1: नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाडौँमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। 5 दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलि बुधबारका लागि पेशी तोकिएको छ। गत जेठ 27 गतेदेखि मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भूटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखिएको हो। यो मुद्दाका बहसमा लागि सयौं कानून व्यवसायीले नाम टिपाएका छन्। बहसका लागि नाम टिपाएका कानून व्यवसायी मध्ये न्यायाधीश खड्गाले समय व्यवस्थापन गर्न र बहसको समय छुट्याउन आग्रह गर्दै आउनु भएको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरण लामो समयदेखि सुनवाई हुन नपाएर रोकिएको थियो। जेठ 27 भने अदालतले उक्त मुद्दालाई पेशीमा तोकेर निरन्तर सुनवाई गरिरहेको छ। 2080 जेठ 10 पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृह मन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, पूर्व सांसद आङ टावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहित 30 विरूद्ध किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पेस्मा बैंकिंग।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। 8 विश्वविद्यालयका उपकुलपतिको उम्मेद्वारको प्रस्तुतिकरण तथा अन्तर्वार्ता आगामी असार 13 देखि 15 गतेसम्म सञ्चालन हुने भएको छ। सिफारिस समितिले आज प्रस्तुतिकरण अन्तर्वार्ताको मिति सार्वजनिक गरेको हो। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयको 13 गतेका लागि तोकिएको छ। पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको 14 गतेका लागि तय गरिएको छ। पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको 15 गतेका लागि तय भएको छ। तोकिएको समयभन्दा 1 घण्टा अगावै सकल कागजात सहित उपस्थित हुने उम्मेद्वारहरूलाई भनिएको छ।
5: काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 5 स्थित अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ इस्कोनका संचालक सूरज कृष्ण श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन्। 27 जेठमा पक्राउ परेका सूरज कृष्णलाई जिल्ला प्रहरी परिषद भद्रकाली काठमाडौँले पक्राउ गरेको थियो। त्यस यता उनलाई परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। परिसरका प्रहरी उपरीक्षक एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनीमाथि अहिले बालबालिका विरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ। हामीले बालबालिका विरूद्धको कसुरमा अनुसन्धान बढाएका छौं। अनुसन्धानसँग सम्बन्धित विभिन्न पाटा बुझ्ने काम भइरहेको छ, एसपी भट्टराईको भनाइ छ। स्कूलले नै बुढा नीलकण्ठमा भक्ति वेदान्त गुरूकुल सञ्चालन गरेको छ। उक्त गुरूकुलमा विद्यार्थीलाई अध्यापन गराइन्छ, जसमध्ये एक बालकलाई सञ्चालक सूरज कृष्णले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
4: मध्य प्रदेशका 136 वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत 7 महिनादेखि पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन शुरू गरेका छन्। पीड़ित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुर धाम स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना तथा र्याली प्रदर्शन गरेका हुन्। प्रयोगशाला कर्मीहरूका अनुसार आर्थिक वर्ष 2082-83 कार्तिक महिनादेखि हालसम्मको तलब र चाड पर्व भत्ता उपलब्ध गराइएको छैन। चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुङ्गो नलाएपछि आफूहरू सड़क संघर्षमा उत्रनु परेको प्रयोगशाला कर्मी अनिल महतोले बताउनु भएको छ। संघर्ष समितिका संयोजक शाहिद राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायहरूलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आन्दोलनरत कर्मचारीहरूले मध्य प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशाला को ध्यानाकर्षण गराउँदै तत्काल माग पूरा गर्न आग्रह गरेका छन्।
5: जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारी भवन तथा संरचनाभित्र सञ्चालनमा रहेका गैर सरकारी प्रकृतिका संघ संस्थालाई 7 दिनभित्र हट्न निर्देशन दिएको छ। कार्यालयले आज अत्यन्त जरूरी सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार संस्था दर्ता ऐन 2034 बमोजिम सो कार्यालयमा दर्ता भएका काठमाडौँ जिल्लाभित्रका विभिन्न गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संस्थाहरूले सरकारी तथा सार्वजनिक निकायका भवन वा संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएको छ। प्रशासनले यस्ता संघ संस्थालाई 7 दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको छ। यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि यस्ता संघ संस्थाका बोर्ड, साइन बोर्ड वा संरचना आफ्ना कार्यालय हाताभित्रबाट हटाई सम्बन्धित संस्थालाई खाली गराउन भनिएको छ।
4: सरकारले चैती धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला निकायलाई ताकेता गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चामल तेल दाल उद्योग संघ र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनालाई छुट्टा छुट्टै पत्रचार गर्दै समर्थन मूल्य कार्यान्वयनमा तत्काल सहजीकरण गर्न आग्रह गरेको हो। मन्त्री परिषदको 24 चैत 2082 निर्णय अनुसार आर्थिक वर्ष 2082-83 लागि चैती धानको न्यूनतम समर्थन

मूल्य निर्धारण गरिए पनि बजारमा यसको कार्यान्वयनमा चुनौती देखिएपछि मन्त्रालयले सक्रियता देखाएको जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा वार्षिक करिब 7 लाख टन चैते धान उत्पादन भइरहेको छ। सिंचाई तथा बजार सुविधाका कारण किसानहरू यसतर्फ थप आकर्षित भइरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। संघीय सरकारले चालू आर्थिक वर्षको 11 महिनामा राजस्वतर्फ 10,79,63,47,00,000 राजस्व संकलन गरेको छ। सरकारले चालू आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा 14,80,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखे तापनि चालू आर्थिक वर्षको 11 महिनामा सबै शीर्षकमा संकलन गर्ने लक्ष्यको 73.06% मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख गरिएको छ। संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेमा 11 महिनाको अवधिमा पनि लक्ष्यको 74.03% अर्थात 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षको 11 महिना गैरकर राजस्वतर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको 64.73% अर्थात 99,94,69,00,000 राजस्व संकलन गरेको छ।
2: चालू आर्थिक वर्ष 2082/83 को 11 महिनामा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई प्रतिबद्धता 47 अर्ब भन्दा माथि आएको छ। उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म 47,61,69,46,000 रुपियाँ बराबर एफडीआई स्वीकृत भएको छ। यस अवधिमा अटोमेटिक रूटबाट 7,71,00,000,000 र अप्रुभल रूटबाट 39,90,00,000,000 रुपियाँ बराबर एफडीआई स्वीकृत भएको छ। 2083 जेठ महिनामा मात्रै 2,29,53,00,000 रुपियाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। विभागका अनुसार जेठ महिनामा कुल 186 परियोजना स्वीकृत भएका छन्। 11 महिनामा यो लगानी प्रतिबद्धता कुल 914 कम्पनी मार्फत आएको हो।
1: शेयर बजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ। अघिल्लो दिन 12 अङ्क माथिले घटेको नेप्से सूचक आज दोस्रो दिन थप 6.31 अङ्कले घट्दै 2,705.45 अङ्कमा झरेको छ। उसो त आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज 4,04,78,58,000 रुपियाँ बराबरको 1,07,08,000 किता शेयर दोस्रो बजारमा किनबेच भएको छ। अघिल्लो दिन 12 अङ्क माथिले सूचक गर्दा 4,41,20,00,000 रुपियाँ बराबरको 1,07,39,000 किता शेयर दोस्रो बजारमा किनबेच भएको थियो। आज म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी 11 उपसूचक ऋणात्मक भएका छनृ।

0: विदेशका खबर। इरानसँग गरेको प्रारम्भिक शान्ति सम्झौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा परेका छन्। उनी आबद्ध रिपब्लिकन पार्टीका नेताहरूले नै यो सम्झौतालाई अझै पूर्ण समर्थन गरेका छैनन्। उनीहरूले सम्झौताको पूरा दस्तावेज र सबै शर्तहरू अध्ययन गरेर मात्रै आफ्नो धारणा स्पष्ट गर्ने बताएका छन्। समाचार वेबसाइट सीमा फोरका अनुसार पार्टीका शीर्ष नेताहरूको सम्झौताका सबै विवरण सार्वजनिक नभएसम्म समर्थन वा विरोध गर्नु हतार हुने बताए छन्। उनीहरू मुख्य रूपमा यस सम्झौताबाट अमेरिकालाई के फाइदा हुन्छ, इरानलाई कस्ता सहुलियतहरू दिइन्छ, यसको दीर्घकालीन राजनीतिक तथा सुरक्षा प्रभाव के पर्छ भन्ने हेर्न चाहन्छन्। एक्सियोसको रिपोर्ट अनुसार ट्रम्प सरकारभित्र यो सम्झौतालाई लिएर मतभेद देखिएको छ। सीआईए प्रमुख जोन र्याकी इरानले सबै वाचा पूरा गर्छ कि गर्दैन भन्नेमा शंका व्यक्त गरेका छन्। विदेश मन्त्री मार्को रुबियोले पनि इरानले आफ्नो परमाणु कार्यक्रममा अमेरिकाले अपेक्षा गरेको कदम चाल्न तयार नभएको बताएका छन्।
1: संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष एना लेना बार बकले सोमबार संयुक्त राज्य अमेरिका र इरान बीच भएको सम्झौताको घोषणालाई स्वागत गरेका छन्। संयुक्त राज्य अमेरिका र इरानले लामो समयको युद्धपछि समझदारीमा आएर गरेको सहमति घोषणालाई महासभाका अध्यक्ष र महासचिवले स्वागत गर्दै विज्ञप्ति जारी गरेको जनाइएको छ। दुई देशीय युद्धमन कारण हजारौं नागरिकको मृत्यु, नागरिक पूर्वाधारको विनाश, स्ट्रेट अफ हर्मोजमा अवरोध, क्षेत्रीय अस्थिरता र विश्वव्यापी आर्थिक उथलपुथल निम्तिएको थियो भने यो समझदारीसँग युद्ध अन्त्य भए दिगो शान्ति कायम हुने अपेक्षा गरिएको छ।
0: मालदिवसमा पछिल्लो समय बढ्दै गएको दादुराको प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले भारतले 20,000 डोज दादुरा विरुद्धको खोप र करिब 3 टन चिकित्सा सामग्री हस्तान्तरण गरेको छ। मालेस्थित स्वास्थ्य मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच मालदिवसका लागि भारतीय उच्चायुक्त जे बाल सुब्रमण्यमले 20,000 डोज दादुराको खोप र करिब 3 टन औषधि तथा चिकित्सा सामग्रीको खोप त्यहाँका स्वास्थ्य मन्त्री गिला अलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। दादुराका बिरामीहरूको संख्या बढ्दै गएको चुनौतीपूर्ण समयमा मालदिव्सको खोप अभियानलाई सुदृढ बनाउन र जनस्वास्थ्यको रक्षा गर्न यो सहयोग केन्द्रित रहेको छ।
1: अब खेलमा विश्वकप फुटबल अन्तर्गत आज राति एउटा मात्र खेल हुँदैछ। समूह आईको खेलमा आज फ्रान्स र सेनेगल भिड्दैछन्। दुवैले एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा 24 वर्ष अघिको त्यो भिडन्त सम्झनै पर्ने हुन्छ, जति बेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले 1-0 स्तब्ध पारेको थियो। पछिल्ला 7 मध्ये 4 संस्करणमा टोलीले फाइनल खेलेको छ। 21औं शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो फ्रान्स। विश्वकप अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टसँग 2-1 पराजय बेहोरेपछि स्टार खेलाड़ीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न शुरू भएको थियो। एम्बापेले कतार विश्वकपको फाइनलमा आफ्नो जादू देखाइसकेका छन्। यसपालि पनि उनले त्यो लयलाई समात्दै उपाधि नै चुम्ने अपेक्षा गरिएको छ। समूह आईको अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्नेछन्।
0: फिफा विश्वकप 2026 अन्तर्गत आज भएको खेलमा न्यूजील्याण्ड र इरान बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा समाप्त भएको हो। विश्वकप उपाधि रक्षा अभियान अन्तर्गत साबिक विजेता अर्जेन्टिना बुधबार बिहान अमेरिकाको कान्समा सिटीमा अल्जेरियासँग आमने सामने हुँदैछ। यो खेल भोलि बिहान 7 बजेदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यसहित यात्रा शुरू गर्न लागेको हो। समूह जेमा उनीहरू बीच अस्ट्रिया र जोर्डन पनि रहेका छन्, जसले समूहलाई निकै प्रतिस्पर्धात्मक बनाएको छ। अल्जेरिया भने सन् 2014 पहिलो पटक विश्वकप मञ्चमा फर्किएका छन्। उनीहरूको प्राविधिक क्षमता र खेल व्यवस्थापन राम्रो भएकाले साबिक विजेतालाई चुनौती दिने अपेक्षा गरिएको छ। दुवै टोलीका लागि प्रतियोगिताको शुरूआत जितबाट गर्नु अत्यन्त महत्वपूर्ण मानिएको छ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो 200 अन्तर्राष्ट्रिय खेलमा टोलीको नेतृत्व गर्नेछन्। ह्याम स्ट्रेट चोटबाट पूर्ण रूपमा निको भई उनी इतिहास रच्ने अवसरमा छन्। उनी 6 फरक विश्वकप खेल्ने पहिलो खेलाडी पनि बन्नेछन्। गोलकिपर इमिलियोना मार्टिनेज पनि औँलाको चोट निको भएपछि खेल्न तयार छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: पासपोर्ट खरिद सम्बन्धी अनियमितता प्रकरणमा महानिर्देशक अर्याल पक्राउ, चार दिन थुनामा राख्न अनुमति, अन्य पदाधिकारीहरू पनि अनुसन्धानको घेरामा। सभामुख प्रतिनिधि सभा बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै नियमापत्ति।
0: नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा हेर्दा हेर्दैमा राखियो। मध्य प्रदेशका 136 स्थानीय तहका प्रयोगशाला कर्मचारी आन्दोलनमा 7 महिनादेखि तलब नपाएको गुनासो।
1: चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता, न्यूनतम समर्थन मूल्य निर्धारण गरिए पनि कार्यान्वयनमा चुनौती। चालू आर्थिक वर्षको 11 महिनामा 10.79 अर्ब राजस्व संकलन।
0: इरानसँग सम्झौताले ट्रम्प समस्यामा आफ्नै पार्टी र मन्त्रीहरूले दिएनन् साथ। राष्ट्रसंघद्वारा अमेरिका इरान सम्झौताको स्वागत। भारतद्वारा मालदिप्सलाई 20,000 डोज दादुरा विरुद्धको खोप र चिकित्सा सामग्री हस्तान्तरण।
1: र विश्वकप फुटबलमा आज राति उपाधि दावीदार फ्रान्स र सेनेगल भिड्दै एम्बापेलाई इतिहास रच्ने मौका। भोलि बिहान अर्जेन्टिना र अल्जेरिया आम्ने सामने हुँदै लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्य। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुईवटा फोटो लिएर आउनुहोला।
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9799549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
1: 98 460 40 344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।

द मौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। एसपी कार्कीको सक्रियता, तनहुमा स्वीप अपरेसन प्रभावकारी, शान्ति सुरक्षामा कडाई। चिजबहादुर दराई स्मृति अक्षको स्थापना। किसानलाई 50% अनुदानमा मौरीका खार। र क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको विमान दुर्घटना, 8 जनाको मृत्यु। अब समाचार विस्तारमा। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक एसपी टेकबहादुर कार्कीको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका लागि सञ्चालन गरिएको सर्च एन्ड स्विप अपरेसन प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय तनहु तथा मातहतका प्रहरी इकाइबाट नियमित रूपमा सञ्चालन हुँदै आएको विशेष स्विप अपरेसन अन्तर्गत गत साता विभिन्न स्थानबाट 76 जनालाई नियन्त्रणमा लिई आवश्यक सम्झाइ बुझाइपछि छाडिएको थियो। यस्तै आइतबार लागु औषध नियन्त्रण, अवैध मदिरा कारोबार, शान्ति सुरक्षा फरार अभियुक्त पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन रोक्न सञ्चालन गरिएको सर्च एन्ड स्विप अपरेसनका क्रममा 11 जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तीमध्ये 2 जनामाथि थप अनुसन्धान भइरहेको छ भने अन्यलाई आवश्यक सोधपुछ र सम्झाइ बुझाइ गरिएको छ। एसपी कार्की तनहुमा आएपछि अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागु औषध विरुद्धको अभियान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्। नियमित निगरानी, रात्रि गस्ती तथा स्विप अपरेसनका कारण जिल्लाको शान्ति सुरक्षा अवस्था थप सुदृढ बन्दै गएको स्थानीयवासीको भनाइ छ। प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी बनाउँदै अपराध न्यूनीकरण र सुरक्षित समाज निर्माणका लागि निरन्तर सक्रिय रहने जनाएको छ। व्यासनगर समता विद्यालयमा अध्ययनरत अभिभावकविहीन एकल अभिभावक तथा विपन्न विद्यार्थीहरूको शैक्षिक सहयोगार्थ चिजबहादुर दराई स्मृति समता विद्यालय अध्यक्षको स्थापना गरिएको छ। व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दराईको स्वर्गीय पति चिजबहादुर दराईको स्मृतिमा स्थापना गरिएको उक्त अक्षय कोषका लागि ₹25,555 सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ। उक्त कोष नगर प्रमुख वैकुण्ठ नेउपाने, प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साल, शिक्षा शाखा प्रमुख केदार आचार्य, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सतीश चन्द्र नेउपाने, शिक्षक तथा अभिभावकहरूको गरिमामय उपस्थितिमा विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा वक्ताहरूले यस प्रकारको अक्षय कोषले अभिभावकविहीन एकल अभिभावक तथा विपन्न विद्यार्थीहरूको शैक्षिक निरन्तरता र हौसला अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले कोषबाट लक्षित विद्यार्थीहरूलाई दीर्घकालीन रूपमा शैक्षिक सहयोग पुग्ने बताए। विद्यालय परिवारले यस मानवीय र प्रेरणादायी कार्यका लागि उपप्रमुख इन्दिरा दराईप्रति हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय चिजबहादुर दराईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। जिल्ला कृषि विकास कार्यालय तनहुले आबुखैरेनी गाउँपालिका 2 स्थित खोला गाउँका कृषकलाई 50% अनुदानमा 50 मौरीका घार वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार क्रोधी खोला कृषक समूह मार्फत कृषकलाई मौरीका घार हस्तान्तरण गरिएको हो। कृषि उद्यम विकास, रैथाने बाली प्रवर्धन, जलवायु मैत्री प्रविधि प्रवर्धन तथा निर्यात जन्य बाली प्रबन्धन कार्यक्रम अन्तर्गत घार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमान र जिल्ला कृषि विकास कार्यालय तनहुका प्रमुख पशुराम अधिकारी
संयुक्त रूपमा कृषकलाई मौरीका खार हस्तान्तरण गर्नुभएको थियो। मौरी पालन व्यवसायको विस्तार गरी कृषकको आमदानी वृद्धि गर्ने तथा व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा मौरीका खार वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। रोधी खोला कृषक समूहका अध्यक्ष निरबहादुर गुरुङले अनुदानमा प्राप्त भएको घारले स्थानीय किसानलाई मौरी पालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको बताउनुभयो। उहाँले मौरी पालनबाट अतिरिक्त आमदानी वृद्धि हुनुका साथै कृषि उत्पादनमा पराग सेचन मार्फत समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। अब विदेशको खबर। अमेरिकी दक्षिणी क्यालिफोर्नियामा वायुसेनाको विमान दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। एडवर्ड एयरफोर्स बेसबाट सोमबार बिहान उडान भए लगत्तै विमान दुर्घटनामा परेको हो। रुटिन टेस्ट मिसन रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ। वायुसेनाका कर्नल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकदार गरी 8 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यसअघि एयरबेसले दुर्घटनामा परेको केही पनि बच्ने सम्भावना नरहेको सुरुवाती सङ्केत मिलेको जनाएको थियो। कर्नेल हेजले मृतकका परिवारलाई सूचना दिएको र 24 घण्टापछि मृतकको पहिचान सार्वजनिक गरिने बताएका छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। एसपी कार्कीको सक्रियता, तनहुमा स्विप अपरेसन प्रभावकारी, शान्ति सुरक्षामा कडाई। चिजबहादुर दराई स्मृति अक्षको स्थापना। किसानलाई 50% अनुदानमा मौरीका खार। र क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको विमान दुर्घटना, 8 जनाको मृत्यु। हस्त, दमौली डायरी सकिएको छ। दमौली एफएम 94.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
0: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
0: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
0: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14-438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: व्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
11: 98560-43-234।
13: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा व्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413-38290, 98171-51-760।
14: अन्त दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846041633, 9817158098, 9464603385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9014852518 र 9065315372।

0: फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टील, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर सबै प्रकारका

0: 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560867867।
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
0: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआईको चर्चाबारे परराष्ट्रको मौनता, बेजिङ स्थित नेपाली राजदूत भन्छन्,
1: बीआरआई देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
0: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई,
2: प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सोलुसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर ठोकाउनुहुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा लेबनन विरुद्धको इजरायली कारवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबननप्रति अप्नाएको रवैयाप्रति खुसी नरहेको बताएका छन्। जी सेभेन शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबननको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनन राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबननमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरुद्ध कारवाही गर्न सिँगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु 2 घण्टा अघि बेरुतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबननबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लडाई भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबननमाथिको कुनै पनि इजरायली हमला वा लेबननको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग 1.5 वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको, वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा 3 वर्षभन्दा बढी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोभिड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पुर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बालबालिकाहरू प्रभावित भएका श्रृङ्खलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साब्री लामुसीलाई बर्खास्त गरेको छछ। स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चिनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधि मण्डल बीच हिजो साँझ भएको वार्तापछि बेजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको 1 दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्त्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसै त सन् 2019 आयोजित बिआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बिआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केवेर अघि हामीले बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी सुरुमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौँ।
4: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सडकहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने, त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
5: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रमण अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चिनको सोच धारणा कस्तो पाइयो?
4: चिनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ दुई पक्षको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तिन प्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
5: जस्तो बिआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, सन् 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बिआरआईको खासै उल्लेख बिआरआई शब्द उल्लेख गरेको पनि देखिँदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
4: बिआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बिआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छ फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
5: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
4: भएको छैन।
5: अनि एउटा अन्तिममा कार्यवाहक राजदूतज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो सङ्केत पश्चिमा राष्ट्रहरूको बढी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चिनले नरुचाइरहेको भन्ने सङ्केतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
4: त्यसलाई चाहिँ अब नेपाल र चिनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
0: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिस सरकारले ध्यान मोड्न खोजेको ब्रिटिस गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिस रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
6: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलोपटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक सङ्घ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिस सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिस रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एन्ड पिपल लुइज स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्रमन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिस गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्रमन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिस सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तिनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक मा ब्रिटिस सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
7: 11 बुँदे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले।
6: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
8: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
6: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्युज नेपाली युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिस सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। सञ्जय ढकाल, बीबीसी काठमाडौँ।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरुद्धको इजरायली कारवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लडाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुःस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्स बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वासिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वासिङटन र तेहरानबाट हिजबुल्ला विरुद्धको युद्ध रोक्नुपर्ने दबाबमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डढेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9560443234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजुभाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 9803380384, 9846739131।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
13: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
14: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
13: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
14: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको आवाज।

पानी छोड़ला, दुनियाले मलाई छोड़ला, तर मैले तिमीलाई छोड्ने छैन, लाएको माया तोड्ने छैन, खाएको कसम तोड्ने छैन। सीआरबीटी 01300131209, पीआरबीटी 6042 7111।

0: DFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
1: 98 460 40 300।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज आवाज
1: आवाज हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौ।

0: आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।
1: ॐ भूर्भुवः स्वः

लोक आधुनिक भजनको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। आदरणीय श्रोतृवृन्द, धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 23 अध्यायको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा पुरुष, प्रकृति र तत्त्वहरूको प्रसङ्ग आएको थियो, आज भने भिक्षु गीतको प्रसङ्ग। सुखदेवजी भन्नुहुन्छ, स एव मासं सिद्ध उद्धवेन भागवत मुख्येन दासार मुख्य सभाजयन भृत्य बचो मुकुन्दास तमावभासे श्रवणीय वीर्य। ए राजा परीक्षित, सुन्न योग्य पराक्रम भएका यादवहरूमा श्रेष्ठ भगवान् श्रीकृष्णले भक्तहरूमा श्रेष्ठ उद्धवले अनुरोध गरिसकेपछि उनको प्रश्नको प्रशंसा गर्दै यसरी भन्न लाग्नुभयो। भगवान् भन्नुहुन्छ, वारस्पत्य स नास्त्यत्र साधुर्वै दुर्जनेरितैः दुरुक्तैर्भिन्नमात्मानं यः समादातुमीश्वरः। हे बृहस्पतिका शिष्य उद्धव, दुर्जनहरूले प्रहार गरेका कटु वचनरूपी बाणले छिया छिया परेको मनलाई सम्हाल्न सक्ने सज्जन पुरुष यस संसारमा प्राय भेटिँदैनन्। न तथा तप्यते विद्ध पुमान बाणै सुमर्म गही यथा दुदन्ति मर्मस्था असताम पुरुषे सवः। मुटु छिर्ने बाण लाग्दा पनि मानिसलाई त्यत्तिको पीडा हुँदैन जत्तिको पीडा दुष्टहरूका दुर्वचन रूपी बाण मुटुमा बिज्दा हुन्छ। कथयन्ति महत् पुण्य मिथिहासमिहो उद्धव तमहं वर्णयिष्यामि निबोध सुसमाहितः। हे उद्धव, विद्वानहरू यस प्रसङ्गमा एउटा अत्यन्त पवित्र प्राचीन इतिहास भन्दछन्, म त्यो इतिहास भन्दछु तिमीलाई, तिमी ध्यान दिएर सुन। केनचित् भिक्षुणा गीतम परिभूतेन दुर्जनैः स्मरता धृति योग्येन विपाकम निज कर्मणाम। दुष्टहरूले तिरस्कार गरिरहँदा र सताइरहँदा पनि त्यसलाई आफ्नो कर्मको प्रतिफल सम्झने कुनै धैर्यशाली भिक्षुले यो भाव प्रकट गरेका हुन्। अवन्तिषु दिज कश्चि दासी दाढ्यतमाश्रिया वार्ता वृत्ति कदर यस्तु कामी लोभधोतिको पनः। अवन्ती अर्थात् उज्जैनपुरीमा धन सम्पत्तिले सम्पन्न कृषि र व्यापार आदि गर्ने अत्यन्त कृपण अर्थात् कन्जुस, अति लोभी, क्रोधी र विषय लम्पट एकजना ब्राह्मण थिए। ज्ञातयो तिथयस्तस्य वाङ्मात्रेण अपि नार्चितः शून्य अवसथ आत्मापि काले कामैर नर्चितः। कन्जुस भएकै कारण आफ्ना भाइ बन्धु र अतिथिलाई त्यसले कहिल्यै बोलीले मात्र पनि स्वागत सत्कार गरेन। अरूको त कुरै छाडौँ, भोगको समयमा इच्छा हुँदाहुँदै पनि विषय भोग गरेर त्यसले आफैलाई समेत सन्तुष्ट पारेन। दुशीलस्य कदर यस्य द्रुह्यन्ते पुत्र बान्धवा दारा दुहितरो भृत्या विषण्णा नाचरन प्रियम। दुष्ट स्वभाव भएको त्यो कन्जुस ब्राह्मणका छोरा छोरी, भाइ बन्धु, पत्नी र नोकर चाकरहरू पनि खिन्न भएर उसको भलो हुने कुनै काम नगरी केवल झगडा मात्र गरिरहन्थे। तस्यैवं यक्षवित्तस्य च्युतस्यो भयलोकतः धर्म काम विहीनस्य चुक्रुधु पञ्चभागिनः। यस प्रकार यक्षको जस्तो धेरै धन सम्पत्ति भएको तर त्यसबाट कुनै धर्म कर्म वा विषय भोग केही नगर्ने, यस लोक र परलोक दुवैतिरबाट भ्रष्ट त्यस कन्जुस ब्राह्मणदेखि पञ्च महायज्ञका भागी देवताहरू पनि रिसाए। तदवध्यान विस्त्रस्त पुण्य स्कन्धस्य भूरिद अर्थोप्य गच्छन् निधनम बौहाया मास परिश्रम। हे महादानी उद्धव, देवताहरूलाई तिरस्कार गर्नाले त्यस ब्राह्मणको पुण्य समाप्त भयो र धेरै प्रयास र परिश्रम गरेर कमाएको धन सम्पत्ति पनि नासिँदै गयो। ज्ञातयो जग्रिहु किञ्चित किञ्चित दस्य व उद्धव दैवत कालत किञ्चित ब्रह्म बन्धोर निरपार्थिवाद। हे उद्धव, त्यस ब्राह्मणको सम्पत्ति मध्ये केही बन्धु बान्धवले र केही चोर डाकाहरूले लुटेर लगे, केही दैवी प्रकोपमा परिमासियो, केही धन समयको प्रभावमा आफै नष्ट भयो, केही मनुष्य र राजाले लिए, यसरी त्यसको सबै धन सम्पत्ति नष्ट भयो। स एवं द्रविणे नष्टे धर्म काम विवर्जितः उपेक्षितश्च स्वजनै चिन्तामाप दुरत्ययाम। यस प्रकार धन सम्पत्ति नष्ट भएपछि धर्म एवं विषय भोगबाट वञ्चित भएको तथा आफ्नै बन्धु बान्धवहरूद्वारा अपमानित भएको त्यो ब्राह्मण ठूलो चिन्तामा पर्यो। तस्यैवं ध्यायतो दीर्घम नष्टराय तपस्विनः खिद्यतो बाष्पकण्ठस्य निर्वेद सुमहानभूत। यस प्रकार धन सम्पत्ति नष्ट भएका कारण अत्यन्त चिन्तित बनेको र खिन्न बनी रुँदै नष्ट भएको सम्पत्तिको चिन्ता गरिरहेको त्यस ब्राह्मणलाई एक दिन अति ठूलो वैराग्य उत्पन्न भयो। अर्थात् अहिले भनिएका श्लोकहरूमा कदर्यको पूर्वार्धको अति लोभी जीवनदेखि उसलाई वैराग्य भएको प्रसङ्गसम्म संक्षिप्त चर्चा गरिएको छ। अवन्ती देशमा कदर्य नामको ब्राह्मण बस्दथ्यो। ऊ सम्पन्न थियो तर उसलाई विषयप्रतिको असीम कामनाले अझै तानिरहन्थ्यो।
ब्राह्मणलाई सम्पत्तिको संग्रह गर्न निषेध छ, उसले भिक्षावृत्तिले जीवन चलाउनु पर्दछ। तर कदरीय वार्तावृत्ति अर्थात् कृषि, गोपालन, व्यापार आदि वैश्यको वृत्ति अपनाउँथ्यो। धनमा आसक्त भएकाले उसले ब्राह्मण तत्त्वलाई बिर्सेको थियो। उसले आफ्नो घरमा आएका अतिथि बन्धु बान्धवहरूलाई बोलीले पनि सत्कार गरेन। उसको घर शून्य गृह थियो। सत्कर्म, दान, अतिथि सेवा आदिले रहित भएको घरलाई श्मशान जस्तै शून्य भनिएको छ। नविप्रपादोदकर्दमानी नवेद शास्त्र ध्वनिगर्जितानि स्वाहा सदाकार विवर्जितानि श्मशान तुल्यानि गृहाणि तानि। अर्थात् जहाँ तपस्वी ब्राह्मणहरूको चरण प्रक्षालन आदि गरिँदैन, जहाँ वेद आदि शास्त्र पाठ गरेको ध्वनि गुन्जिँदैन, देवताका लागि स्वाहाकार र पितृको लागि गरिएको सदाकार जहाँ हुँदैन, त्यो घर मसान जस्तै हुन्छ। कदरेको सम्पत्ति त कुबेरको समान थियो, तर उसले अरूलाई दिनु त परै जाओस्। त्यो सम्पत्तिको उपभोग गरेर उसले आफ्नो विषयभोग समेत गरेन। विषयभोगहरूद्वारा जीवात्माको तृप्ति हुन्छ। विषयहरूको भोग गर्ने र त्यसद्वारा सुख पाउने कामनाले गर्दा नै जीवात्मा बारम्बार संसारतर्फ तानिएको हुन्छ। उसले विषयभोग गर्नका लागि नै बढीभन्दा बढी सम्पत्ति, सुविधाका सामग्री, घर जग्गा आदिको सङ्ग्रह गर्न खोज्दछ। यही जीवात्माको वासना अनुसार यसकै आदेशले चित्तवृत्ति र इन्द्रियहरू बहिर्मुख हुन्छन् र आफ्ना आफ्ना विषयहरूको ग्रहण गर्दछन्। चक्षुर इन्द्रियको विषय रूप, श्रोत्रेन्द्रियको विषय शब्द, त्वगिन्द्रियको विषय स्पर्श अर्थात् छालाको विषय स्पर्श आदि सबैको ज्ञान इन्द्रियहरूले आत्मालाई चढाउने उपहार हुन्, जसलाई ग्रहण गरी आत्मा सन्तुष्ट रहन्छ। यस प्रकार विषयभोग गर्नु नै जीवको प्रधान लक्ष्य भए पनि यो कदर्य चाहिँ अति लोभका कारण विषयभोग समेत नगरी सम्पत्तिको संग्रह गर्दथ्यो। गृहस्थहरूले अनिवार्य गर्नुपर्ने पञ्चमहायज्ञ पनि नगर्ने हुनाले उसँग पञ्चमहायज्ञका पाँच मालिकहरू देवता, ऋषि, पितृ, मनुष्य र पशु आदि सबै रिसाए र यसबाट उसको पूर्वजन्मको पुण्य नष्ट भई सम्पत्ति समेत नष्ट भ्रष्ट भयो। केही सम्पत्ति अग्निदाह भूकम्प जस्ता दैवी प्रकोपद्वारा नष्ट भयो भने केही सम्पत्ति आफन्तहरूले लुटेर लगे अनि केही सम्पत्ति राजाद्वारा हडपियो। यसरी निर्धन भएको त्यसलाई

यस ग्लानिले उसलाई प्रबल वैराग्यवान बनाइदियो। कहिलेकाहीँ मानिसलाई संसारको अति धेरै आसक्तिले पनि वैराग्यको द्वारमा पुर्याइदिन्छ। कदरे यति सजिलै किन विरक्त बन्न सक्यो भने, जीवनभरि सम्पत्ति कमाए पनि अति लोभका कारणले उसले संसार भोग गरेको थिएन र त्यसको स्वाद उसभित्र पसेको थिएन। संसारको स्वाद पसिसकेको व्यक्तिलाई भने विषयहरूले छोडिदिँदा पनि उसले त्यसको आसक्ति छोड्न सक्दैन। कदरे यस अर्थमा भाग्यमानी भयो कि संसारका पदार्थले उसलाई छाडिदिने बित्तिकै उसले पनि वैराग्यद्वारा तिनलाई छाडिदिन सक्यो। यस प्रकार कदरेको जीवनमा परिवर्तन आयो। यही प्रसङ्गमा भगवान अगाडि भन्नुहुन्छ, सचाहे दमहो कष्टम वृथात्मा मेनु तापितः न धर्माय न कामाय यस्यार्थाय स ईदृशः। त्यसैले उसले मनमा नै यस्तो भन्न लाग्यो, अहो अति दुःखको कुरा, धन कमाउनका लागि मैले गरेको सम्पूर्ण परिश्रम बेकार भयो। त्यो श्रम न धर्ममा काम लाग्यो न त भोगका निम्ति नै भयो। बेकारमा मैले आफ्नै शरीरलाई कष्ट दिएँ। प्रायणार्थाः कदर्याणाम न सुखाय कदाचन इह चात्मोपतापाय मृतस्य नरकाय च। प्राय गरेर लोभीहरूको धन सम्पत्ति सुखदायी भएको पाइँदैन, किनभने तिनीहरूको सम्पत्तिले यस संसारमा रहँदासम्म कमाउनकै चिन्ताले सधैँ शरीरलाई कष्ट पुर्याइरहन्छ भने, धर्मपूर्वक कमाएको मरेपछि अधर्मपूर्वक कमाएको त्यही सम्पत्तिले नरकमा लैजान्छ। यसो यशस्विनाम शुद्धम श्लाघ्या यही गुणिनाम गुणा लोभा स्वल्पोपितान हन्ती स्वित्रो रूपमिवेप्सितम। जसरी कुष्ठरोगले शरीरको सुन्दर रूपलाई बिगारिदिन्छ, त्यसै गरी थोरै लोभले पनि यशस्वीको पवित्र यश र गुणवानहरूको प्रशंसनीय गुणलाई नष्ट गरिदिन्छ। अर्थस्य साधने सिद्धे उत्कर्षे रक्षणे व्यये नासोपभोग आयासस त्रास चिन्ता भ्रमो निर्णाम। धन कमाउँदा कमाएको धनलाई बढाउँदा, सुरक्षा र खर्च गर्दा तथा नाश र उपभोग गर्दा मनुष्यलाई ठुलो परिश्रम, अनेक किसिमका डर, चिन्ता र भ्रान्ति भइरहन्छ। यसपछिको बाँकी प्रसङ्ग भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 23 अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण 7 र 8 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचा सहित बिदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास्तुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98 46 37 39 31।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दमौली FM 94.2 समुदायको आवाज।

0: आज विक्रम सम्बत 2083 साल असार 3 गते बुधबार जेठ शुक्ल तृतीया 17 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीशा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि शुल्क 5,000, आवास खर्च पनि प्रतिनिधिकै, ठूलो संख्यामा सचिव र सहसचिव विदाई गर्दै सरकार, संसदमा पात्र फेरिए पनि प्रवृत्ति उस्तै, मन्त्रीहरू नै जाँदैनन् संसद लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको कविताको 31 वर्ष उद्यम यात्रा 3 लाखबाट 15 करोड़को उद्योग शीर्षकको शुभ समाचार।
0: धनकुटामा विष्णुमाया कन्दङ्गवालाई धेरैले उनको वास्तविक नामभन्दा कविता भनेर चिन्छन्। 3 दशकभन्दा बढ़ी समयदेखि फलफूल प्रशोधन क्षेत्रमा सक्रिय उनी ग्रामीण महिला उद्यमशीलताको सफल उदाहरण बनेकी छिन्। उनले 3 लाख रूपियाँबाट शुरू गरेको व्यवसाय अहिले 15 करोड़ रूपियाँ भन्दा बढ़ी लगानीको पुगिसकेको छ। 2048 सालमा तेह्रथुमबाट धनकुटा विवाह गरेर आएकी कविताले स्थानीय रूपमा प्रशस्त उत्पादन हुने जुनार सुन्तला बजार अभावमा खेर गएको देखेपछि फलफूल प्रशोधन मार्फत आमदानी गर्ने सोच बनाइन्। त्यही सोचले उनको जीवनको दिशा नै बदलिदियो। 22 दिनकी सुत्केरी अवस्थामै उनले सुन्तला प्रशोधन सम्बन्धित तालिम लिन संघर्ष गरिन्। शुरूमा आयोजकले अस्वीकार गरे पनि तत्कालीन गाविस अध्यक्ष नरेन्द्र निरौलाको पहलपछि उनी तालिममा सहभागी भइन्। स्टेशनरी पनि चाहिँदैन, भत्ता पनि चाहिँदैन, तालिममा बस्न मात्रै दिनुहोस् भनेपछि सहभागी हुन दिए। उनले भनिन् त्यही तालिमपछि 2052 सालदेखि फलफूल प्रशोधन शुरू गरे। 2056मा कविता फलफूल प्रशोधन उद्योग नै दर्ता गरे। भाड़ाको घरबाट शुरू भएको उद्योगले स्थानीय किसानका उत्पादनलाई बजार योग्य वस्तुमा रूपान्तरण गर्दै विस्तार पायो। 2066मा उनी धनकुटाकै उत्कृष्ट उद्यमी घोषित भइन्। उत्कृष्ट उद्यमीका रूपमा उनले थाइल्याण्ड, कम्बोडिया, भियतनाम, सिंगापुर र मलेसियासम्म भ्रमण गर्ने अवसर पाइन्। अन्तर्राष्ट्रिय अनुभवले उद्योग सञ्चालन र बजार विस्तारमा नयाँ दृष्टि दिएको उनी बताउँछिन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कान्तिपुर दैनिक लेख्छ कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की शीर्षकमा खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनका क्रममा गत आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका

0: पात्र फेरिए प्रवृत्ति उस्तै प्रधानमन्त्री र मन्त्रीको व्यवस्थाले सदन निरन्तर प्रभावित शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। नेपालको संसदमा सांसदहरू हाजिर गर्ने र टाप कस्ने अर्थात हाटा प्रवृत्ति नयाँ होइन। प्रधानमन्त्री र मन्त्रीहरूले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई व्यवस्था गर्ने परम्परा जस्तै बनिसकेको छ। पुराना राजनीतिक दलहरूको शासन सञ्चालनबाट असन्तुष्ट युवा पुस्ताले गत भदौ 23 र 24 गते विद्रोह गरे। युवा पुस्ताको विद्रोहकै कारण पुराना दलहरूको सत्ता ढल्यो। युवा पुस्ताको विवादकै बलमा फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति आम नागरिकका असीमित आशा छन्। तर आम नागरिकका आशा र विश्वास विपरीत युवा पुस्ता विद्रोहको जगमा बनेको वर्तमान सरकार पनि परम्परागत दल नेतृत्वमा गठन भएका विगतकै सरकारको पदचाप पछ्याउँदै गएको छ। सभामुख बैठक कक्षमा प्रवेश गर्दा मन्त्री नउठेपछि एमालेको आपत्ति उपशीर्षकमा यससँगै खबर छ। विपक्षी दल नेकपा एमाले सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुई मन्त्री नउठेको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा नियमावली 2083 को नियम 20 को खण्ड क मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने भन्ने विषय उल्लेख गरिएको स्पष्ट पार्दै भन्नुभयो। अघि बैठक स्थगित गरिसकेपछि बैठक शुरू गर्दै गर्दा सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुईजना मन्त्रीले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनु भएको छ। यसले हामीलाई एकदम चिन्तित र गम्भीर बनाएको छ। यो भिडियो रेकर्ड चेक गरेर रूलिङ गर्न माग गर्दछु। संसदीय समितिको बैठक पनि प्रभावित उपशीर्षकमा यससँगै अर्को खबर। मन्त्रीहरूको व्यवस्थाले फुल हाउस मात्र नभई विषयगत समितिका बैठक पनि प्रभावित हुने गरेका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितका सम्बन्धित मन्त्री अनुपस्थित हुनुभएको थियो। समितिको बैठकमा उनीहरूको अनुपस्थिति बारे सांसदले प्रश्न उठाएका थिए। मन्त्री बिनाको बैठकको औचित्य नहुने भन्दै बैठक निष्कर्षविहीन भएको छ। बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराएको भन्दै विरोध। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराइएकोमा असन्तुष्टि जनाउनु भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै उहाँले दुई तीन दिनभित्र बजेटको सबै पक्षहरूको अध्ययन गर्न नसकिने बताउनु भएको हो। पात्र फेरिए प्रवृत्ति उस्तै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा मंगलबार हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नगएपछि कुनै निर्णय नगरेर बैठक सकियो। सभापति समितिमा सार्वजनिक सवारी व्यवस्थापन र ढुवानी सम्बन्धी छलफल थियो। उक्त छलफलमा पूर्वाधार विकास मन्त्री लम्साल नआएपछि बैठकमा निर्णय हुन नसकेको सांसदहरूले बताएका छन्। पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्साल नआएपछि कुनै विषयमा निर्णय हुन सकेन। मन्त्रीजीहरू संसद मात्रै होइन, संसदीय समितिको बैठकमा समेत छाड्नु भएको छ। समिति सदस्य बासुना थापाले भन्नुभयो, सरकारले संसदलाई निरन्तर व्यवस्था गर्दा महत्वपूर्ण निर्णयहरू हुन सकेका छैनन्। यसले बजेटमाथिको छलफल प्रभावित बनेको छ भने नागरिकका प्रश्न मार्ने काम भएको छ। सरकारमा मन्त्रीहरू बजेटको छलफलमा सहभागी नहुने र आफ्नो मन्त्रीका क्षेत्रमा मात्रै बजेट बढ़ी विनियोजन भएको प्रति सत्तापक्षकै सांसद समेत असन्तुष्ट देखिएका छन्। प्रतिनिधि सभा र संसदका विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा सरकारको उपस्थिति भने न्यून देखिएको छ। संसदमा जाँदैनन् मन्त्री, मध्याह राष्ट्रिय दैनिकले खबर लेखेको छ।
0: सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्दै हिमालय टाइम्समै खबर छ। प्रस्तावित निजामती विधेयक मार्फत सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरूलाई विदा गर्ने रणनीति लिएको छ। विधेयकको दफा 57 अनुसार 30 वर्ष सेवा अवधि पुगेका वा 55 वर्ष सेवा गरेका कर्मचारीहरू स्वत अवकाशमा जाने व्यवस्था गर्दै सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ। यो विधेयक पास भएर ऐन लागू भएको दिनदेखि स्वत अवकाशमा जाने उच्च पदस्थ कर्मचारीहरूको संख्याबारे सरकारले हिसाब किताब निकालेको छ। दस हजार भन्दा बढी कर्मचारीहरू सो व्यवस्था अनुसार अनिवार्य अवकाशमा जानेछन्। असार मसान्तसम्म ऐन आएको खण्डमा 55 जना सचिव स्वतः अवकाशमा जानेछन्। बजेट मार्फत बढ़ाइएको तलब सुविधा अवकाशमा जाने कर्मचारीहरूलाई पेन्सन मार्फत दिन नपरोस् भन्ने उद्देश्यले असारमै ऐन ल्याउन सरकारले तीव्रताका साथ काम गरिरहेको छ। तर ऐन आउन ढिला भएको खण्डमा अध्यादेश ल्याएर भए पनि कर्मचारीहरूलाई विदा गर्ने रणनीतिमा सरकार रहेको स्रोतले जनाएको छ। त्यही अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम भइरहेको बताइएको छ।
1: नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र पत्नी आरजू देउबा राणाले आफूहरू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन्। देउबा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउबा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। 3 दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताएका छन्। विभागको महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा नेपाल फर्कन चाहन्छौ, हामी विरूद्ध पक्राउ पुर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नहोस् भनिएको छ। त्यसमा दुवैजनाको हस्ताक्षर पनि छ। ती अधिकारीले भने सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको बेहोरा पत्रमा लेखिएको छ। हामी निर्दोष छौं, अनुसन्धानमा सघाउन तयार छौं, देश छाडेर भागेका छैनौं, उपचारमा छौं, विभागबाट नेपाल फर्कने वातावरण बनाइदिनु पर्यो भनेर आग्रह गरिएको छ।
0: नागरिक दैनिकमा प्रतिनिधि शुल्क 5,000, आवास खर्च पनि प्रतिनिधिकै, रासोपा महाधिवेशन शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवासको व्यवस्था आफै गर्नुपर्ने भएको छ। महाधिवेशन व्यवस्थापन समितिले होटल तथा आवासको समन्वय र सहजीकरण गर्ने भए पनि बसोबासको खर्च भने प्रतिनिधिहरूले नै बेहोर्नुपर्ने जनाइएको छ। रासोपाका केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका अनुसार प्रतिनिधिहरूका लागि सौराहा र भरतपुरका होटलहरूसँग समन्वय गरी सहुलियत दरमा कोठा उपलब्ध गराउने व्यवस्था गरिएको छ। आवासको व्यवस्था प्रतिनिधिहरू आफैले गर्नुपर्छ। हामीले होटल व्यवसायीसँग समन्वय गरेर 1,000 देखि 3,500 रूपियाँसम्मका कोठाको दर तय गरेका छौं, गौतमले भने। केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार हालसम्म महाधिवेशनमा सहभागी हुने अनुमानित प्रतिनिधि मध्ये करिब 40% होटल बुक गरिसकेका छन्। जिल्ला र प्रदेश तहको प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न भएपछि करिब 3,500 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ। रासोपाले वडा र नगर तहको अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म 64 जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनौट गरिसकेको छ।
1: यस वर्षको मनसून नेपालभित्र आनाकानी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसून नेपालभित्र आनाकानी गर्दै सीमा पार बसेको हो। विभिन्न प्रणालीले यति बेला भारतको सिक्किम र बिहारसम्म मनसून आइपुगेको देखिएको छ। मनसूनभित्र नै मिति जुन 13 घर्किएर जुन 17 लागेको छ, तर पनि मनसून नेपालभित्र नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। यो खबर गोर्खापत्रले छापेको छ।
0: स्थानीय अवरोधका कारण 3 जलविद्युत आयोजनाको उत्पादन बन्द शीर्षकमा अभियान दैनिक खबर लेख्छ। पान हिमालय इनर्जी लिमिटेड अन्तर्गत सञ्चालित 3 जलविद्युत आयोजनाको उत्पादन स्थानीयको अवरोधले गर्दा 2 दिनदेखि ठप्प भएको छ। कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले भने आफूहरूलाई प्रतिकृता 100 रूपैयाँमै शेयर दिनुपर्ने माग राख्दै आयोजना अवरूद्ध गरेका हुन्। रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखु पिके गाउँपालिका स्थानीयले गरेको अवरोधले 29.4 मेगावटको लिखु ए, 77 मेगावटको लिखु एक र 55 मेगावटको लिखु दुई जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको हो।
1: सरकारले देशमा विश्वविद्यालयको संख्या वर्षेनी बढ़ाउँदै लगे पनि उच्च शिक्षाको बजेट भनी घटाउन सकेको छैन। पाँच वर्ष यताको बजेट प्रवृत्ति हेर्दा उच्च शिक्षामा अध्ययन अनुसन्धान तथा शैक्षिक सुधारका लागि कुल 1% हाराहारीमा मात्र बजेट विनियोजन हुँदै आएको छ। यसले उच्च शिक्षाको शैक्षिक गुणस्तर सुधार र अनुसन्धानको क्षेत्रमा काम गर्न चुनौती थपेको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले बताउनु भएको छ। नागरिक दैनिकले खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेसँगै त्यस्ता प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको हो।
2: राष्ट्रपाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका चार सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्ला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमाने उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राष्ट्रपा सुदूरपश्चिम प्रदेशको सभापतिमा सांसद जनक सिंह धामे उम्मेद्वार हुनुहुन्थ्यो। कञ्चनपुर एकबाट प्रतिनिधि सभामा निर्वाचित भएका धामे सोमबार सम्पन्न प्रदेश अधिवेशनबाट पराजित हुनुभएको हो। राष्ट्रपा सांसदहरू बागमती सभापतिमा अच्युतम लामिछाने, गण्डकी सभापतिमा राजन गौतम र लुम्बिनी सभापतिमा मन्जु भुस